इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले शव बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताए। अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा भने बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हंगामा भयो। शव बुझ्न परिवारका सदस्यलाई सहमत गराउन दुई दिन लाग्यो। यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्य कर्मीले भने उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेका थिए। पछि कसरी कुरा मिल्यो थाहा भएन। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो। तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकार गरे तर चिकित्सकीय लापरवाही नभएको बताए। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पतालभित्र व्यथितको सूची लामै छ, जुन पछिल्ला महिनाहरूमा झन पेचिलो बन्दै गएको छ। महाराजगंज स्थित त्रिविशिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक र भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, बाँसबारी स्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्णत केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्य मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजीर मियाले मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। नेपाली कांग्रेसले आफ्ना यसअघिका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको छ। नवनियुक्त मन्त्री विक्रम सिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर सिंहले सिन्धुपाल्चोककी रीता भट्टराईकी छोरीलाई आफ्नी छोरी रूबिना श्रेष्ठ कायम गरी गलत विवरण पेश गरेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पुष्टि भएपछि आयोगले आरोप पत्र दायर गरेको हो।
1: कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत सीमा एकिनको काम शुरू गरिएको छ। स्वास्थ्य मन्त्रालयले वैशाख 30 गते निर्देशनात्मक परिपत्र गर्दै सरकारी अस्पतालको जग्गा जमीन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षण गर्न भनेको थियो। सोही अनुसार कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रयास शुरू भएको हो।
2: सरकारले किसानको जोखिम न्यूनीकरण गर्न आगामी वर्ष करिब 2.25 अर्ब रूपियाँ खर्चिने भएको छ। जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, रोग व्याधि र बजार जोखिमका कारण कृषि क्षेत्र झन असुरक्षित बन्दै गएका बेला सरकारले कृषि बीमा मार्फत केही राहत दिन लागेको हो।
1: नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रभाव हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट प्रभाव हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाको अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ।
2: नेपाल चीन बीचको सीमानाको समग्र अनुगमन र सीमा स्तम्भ रेखदेख गर्ने कार्य भएको छ। सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको बीओपी टोलीले नियमित रूपमा सीमाना र सीमा स्तम्भको अवस्था जानकारी लिन अनुगमन गर्ने कार्य गरेको हो। हिल्सामा रहेको सशस्त्र प्रहरी बीओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिण क्षेत्रमा स्थापना गरिएको 4 देखि 11 नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सीमानाको अवस्थाको अनुगमन गर्ने कार्य सम्पन्न भएको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र बहादुर विकले बताउनुभयो।
1: अब शेयर बजार। सोमबार वित्त समूह बाहेक सबै समूहगत परिसूचकहरू घटेका छन्। यो दिन वित्त समूहको परिसूचक भने 0.26% बढ़ेको हो। परिसूचक वृद्धिलाई हेर्दा समग्र बजार घट्दा वित्त समूहका लगानीकर्ताले भने यो दिन कमाएको बुझ्न सकिन्छ। व्यापार समूहको परिसूचक भने सर्वाधिक 1.77% घटेको हो। समग्र निश्चय परिसूचक भने यस दिन अघिल्लो दिनभन्दा 20.27 अंकले घटेर 2735.14 बिन्दुमा बन्द भएको छ। 2749.32 बिन्दुदेखि खुलेको सोमबारको बजार 2754.58 बिन्दुसम्म पुगेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा पनि कम्तीमा 31 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। करिब 7,20,000 जनसंख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा 9 जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। भौगोलिक सर्वेक्षण संस्थाका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। जनरल सान्तोसमा एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकको भीड़भाड भइरहने एक लोकप्रिय किराना पसल फत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरेको देखेको बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। वर्षाका कारण प्रभावित भएको एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस स्टन डीएलएस पद्धतिबाट 19 रनले पराजित गर्दै उपाधि जितेको छ। सिंगापुर स्थित सिंगा ओभल मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।
1: अब कला तथा मनोरञ्जन। नेपाली संगीत क्षेत्रका दुई विशिष्ट साधक वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ संगीतकार सिके र साइली भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान 2082 सम्मानित हुनुभएको छ। नेपाली संगीतमा दशकौंदेखि पुर्याउनु भएको अतुलनीय योगदानको कदर गर्दै उहाँहरूलाई ललितपुरमा आयोजित एक विशेष समारोहबीच सम्मान अर्पण गरिएको हो।
2: अब विचार विश्लेषणको पालो। म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँग कान्तिपुर दैनिकले संवाद गरेको छ र यो संवादका मुख्य मुद्दाहरू यस्ता छन्। जेनजी पुस्ता प्रयोगत्मक भ्रमण चाहन्छ, उनीहरू विभिन्न गन्तव्यको अनुभव लिन चाहन्छन्, त्यसलाई सहज बनाइदिनुपर्छ, यसको अर्थ सुन्दर होटल र पूर्वाधारको सहज विकास हो। काठमाडौँ कति विश्वसनीय बजार हो त्यो विषयमा चेतना बढ़ाउनु अति आवश्यक छ। मानिस नेपाल र पर्यटनमा पैसा खर्च गर्न चाहन्छन्, यो हाम्रा लागि खुशीको खबर हो। नेपालको पर्यटन क्षेत्रमा अथाह सम्भावना देखेका छौं शीर्षकमा म्यारियट इन्टरनेशनल बोर्ड अध्यक्ष डेभिड म्यारियटसँगको संवाद कान्तिपुर दैनिकले छापेको हो। 146 देशमा 9,900 होटल सञ्चालन गरिरहेको छ म्यारियट इन्टरनेशनलले।
1: खुम्चाइदै प्रादेशिक मर्म शीर्षकमा सुमद घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। संघ सरकार दिने र प्रदेश सरकार लिने संहिताको अवधारणा होइन, दुवैका आफ्ना स्वायत्तता र विशेषताहरू छन्। ती स्वायत्तता र विशेषताहरूलाई खाली राख्न जरूरी छ। प्रादेशिक विकासको विचार गर्ने मामला, उत्पादन र रोजगारीको मामिला, प्राकृतिक स्रोतको उपयोगिताको मामिला, प्रादेशिक र ग्रामीण औद्योगिकरणको मामिलालाई प्रदेशलाई नै विचार गर्न दिनुपर्छ, प्रदेशमा नै बहस गर्न दिनुपर्छ। त्यहीको ढुंगा माटो खोला नाला पाखा पखेरासँग ठोकिएर निस्किएको ज्ञानले प्रादेशिक विकासको ढोका खुल्छ। संघले ज्ञानको निर्यात गर्ने होइन, आयात गर्छ। आयात गरेका ज्ञान निर्यात गर्दा धेरै पक्ष लथालिंग हुन्छ।
2: उद्यमशीलताको आधार कृषि शीर्षकमा डाक्टर दीपक राज खनाल गोर्खापत्रमा लेख्नुहुन्छ। सरकारले कृषि क्षेत्रलाई उत्पादन वृद्धि मात्र नभई आय आर्जन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनको माध्यमका रूपमा विकास गर्ने स्पष्ट संकेत दिएको छ। नीति र कार्यक्रमको सफलता बजेट विनियोजन भन्दा बढ़ी प्रभावकारी कार्यान्वयन, पारदर्शिता, अनुगमन तथा वास्तविक किसानसम्म सेवा र सुविधा पुर्याउने क्षमतामा निर्भर रहनेछ। कृषि क्षेत्रको रूपान्तरणका लागि घोषणाभन्दा परिणाममुखी कार्यान्वयन नै अबको प्रमुख परीक्षा हुनेछ।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरई 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
2: दिल्लीबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव
3: सड़क बत्तीको मात्रै 10 अर्ब बक्यौता एक चौथाई लागू औषधसँग सम्बन्धित मुद्दाहरू प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी अनुदान
2: बाघ गणना सकियो को गणना रोकियो साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा करका दर हेरफेर र बजेट पूर्व सूचना चोहाएको भन्दै छानबिन गर्न माग
3: फिलिपिन्सको दक्षिण क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु सयौं घाइते इरान र इजरायल बीच तत्कालका लागि एकअर्कामाथिको आक्रमण रोक्ने घोषणा क्युबामाथि अमेरिकी प्रतिबन्धको राष्ट्रसंघद्वारा आलोचना
2: र एसियन छनौटमा पराजित रहँदै नेपाल च्याम्पियन एन्फा पदाधिकारीहरूलाई विश्वकप हेर्न रोग तेस्रो जय कुमार नाथ शाह स्मृति क्रिकेटमा पुलिस अनि डीएबी फाइनलमा
4: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: साझा खबरको सबैभन्दा शुरूमा निर्वाचनका लागि व्यवस्थापन विधेयकमा गरिएको प्रस्तावको प्रसंग
3: निर्वाचन आयोगले संघ प्रदेश र स्थानीय तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति सोही क्षेत्र वा तहको उपनिर्वाचन बाहेक अन्यमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अन्य निर्वाचनमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो विधेयकको मसौदा जेठ 19 गते आयोगबाट स्वीकृत भई गृह मन्त्रालय पठाइएको छ निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ़न सकेको छैन एकीकृत कानून तर्जुमा भएमा निर्वाचन सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन् आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धामा बन्देजको व्यवस्था प्रस्ताव गरेको हो विधेयक मसुदाको दफा 76 उम्मेद्वार हुन नपाउने सम्बन्धी व्यवस्थामा भनिएको छ संघीय संसद प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेद्वार हुन सक्ने छैन तर यस्तो व्यक्ति सोही कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद तर सोही निर्वाचन क्षेत्र वा तहमा हुने सोही पदको उम्मेद्वार उपनिर्वाचनमा भने उम्मेद्वार हुन सक्ने व्यवस्था गरिनेछ चुनावमा पराजित व्यक्ति उपनिर्वाचन बाहेक अन्य तहको निर्वाचनमा भाग लिन बन्देज भए पनि प्रतिनिधि सभा वा प्रदेश सभाको समानुपातिक बन्द सूचीमा भने रहने व्यवस्था छ यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनलाई व्यवस्थापकीय रूपमा चुस्त बनाउन निर्वाचन व्यवस्थाको एकीकृत कानून अनिवार्य रूपमा अघि बढ़ाइएको समेत बताउनु भएको छ
2: यसैबीच सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ संसदको गतिरोध हटाउन राष्ट्रपा सभापति रवि लामिछानेले बैठक भएको थियो बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन नसकेको हो यद्यपि विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ़ दलको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् 18 देखि 22 जेठसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभयो जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवाद आस्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन् विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्नेमा जोड़ दिएका छन् र अडान छोड़ेका छैनन् सर्वदलीय बैठकमा सहभागी राष्ट्रपा सहमहामन्त्री विपिन आचार्यले सत्तारूढ़ दलका नेताको जिम्मेवारी बोध गरेर सर्वदलीय बैठक बोलाइएको बताउनुभयो भारतबाट फर्किएपछि आइतबार लामिछानेले प्रधानमन्त्री शाहसँग भेट गर्नुभएको थियो नेकपा सांसद वर्षमान पुनले राष्ट्रपा सभापति लामिछानेले सत्तारूढ़ दलका तर्फबाट अन्य राजनैतिक दलसँग गरेको प्रयास राम्रो भएको बताउनुभयो। हिजो बोलाइएको प्रतिनिधि सभा बैठक पनि अगाडि बढ़न सकेन र बैठकमा नेताहरूले अहिले बैठक रोकेर संवाद अगाडि बढ़ाउनु पर्ने माग गरेका थिए। यसैबीच संसदीय समितिलाई प्रभावकारी बनाउन जनता र सरकारवालाको भूमिका महत्वपूर्ण रहेको शिक्षा समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले बताउनु भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचन्दले समितिको काम कार्यवाहीलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा अघि बढ़न खोजेको बताउनु भएको हो। सामुदायिक रेडियो प्रसारक संघ अखुराब नेपाल सामुदायिक सूचना नेटवर्क सीआईएन ले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा सरकारवालासँग गरेको छलफलको प्रतिवेदन बुझ्दै सभापति शेरचन्दले हिजो यस्तो बताउनुभयो। सबैभन्दा धेरै विधेयक आउने समिति शिक्षा स्वास्थ्य तथा सूचना समिति भएको विगतको छलफल र गतिविधिबाट देखिने भन्दै आफू सभापतिको रूपमा आएपछि संसदीय समितिको काम कसरी प्रभावकारी बनाउने भन्ने बारेमा योजनाबद्ध रूपमा लागि परेको उहाँको भनाई छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 को बारेमा समितिमा छलफल शुरू भएको जानकारी गराउँदै सभापति शेरचन्दले अब विज्ञसहित सांसद बीचमा छलफल चलाउने तयारी भएकाले पनि अकुराब सीआईएनले तयार पारेको प्रतिवेदनले छलफललाई अझ गहिरो र वृहत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
5: अब यो अस्तिको डिस्कसन वाज अल्सो फ्रुटफुल। हामीले धेरै फोरेन्सिक सम्बन्धी विज्ञहरूलाई डिस्कसन गर्यौँ, उहाँहरूले दिएको बुदाहरू पनि मैले आफैले पनि टिप्या छु। धेरै कुराहरू मैले आफैले त्यो विधेयक रिभ्यू गर्दाखेरि पनि यो दफामा यो उपदफामा चेन्ज गर्नुपर्नेहरू भनेको छु। हाम्रो अरू मान्यजूहरूले पनि राख्नु भएको छ त्यो कुराहरू। सबैजना डिफ्रेन्ट फिल्डको हुनुहुन्छ त्यहाँ होइन। त्यस्तै गरेर सैद्धान्तिक छलफल एक चरणमा भइसकेको छ। अब चाहिँ नेक्स्ट विधेयक अब नेक्स्ट मिटिङमा चाहिँ बैठकमा चाहिँ हामीले चाहिँ दुई चारजनालाई ह्यान्ड आउट गरिसकेका छौँ कि आएर उहाँहरूले पनि प्रेजेन्ट गर्नुहुन्छ, उहाँको पोइन्ट अफ भ्यूहरू दिनुहुन्छ एक्सपर्ट्स सर, अनि त्यसपछि दफावार छलफल हुन्छ। त्यसमा यसले पनि इम्पोर्ट यसको पनि इम्पोर्टेन्स छ। हजुर,
2: फोरेन्सिक विधेयकको बारेमा समितिमा छलफल शुरू भएको छ। बैठकमा सांसदहरूबाट कुरा आएको, अब विज्ञसहितको बैठक पनि छलफल गर्ने तयारी भएको उहाँले बताउनुभयो। आगामी दिनमा पनि सीआईएनले कानून निर्माणमा जनता र सरकारवालालाई संसद र सांसदसँग जोड्न पुलको भूमिका खेल्दा आफूलाई खुशी लाग्ने सभापति शेरचन्दको भनाइरहेको छ। अकुराब सीआईएनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 बारेमा सरकारवालाको बीचमा जेठ एघारमा विशेष संवाद श्रृंखला हेलो सांसदमा छलफल गरेको थियो। छलफलमा आएका निष्कर्षहरू संसदीय समितिका सभापति शेरचन्दलाई बुझाइएको हो।
3: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान संचालन गरिरहँदा सदस्यको संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीतिक तरंगित बनेको हो। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीका अनुसार हिजो साँझसम्म 5,2,381 जनाले डिजिटल अध्यावधि गरिसकेका छन्। उहाँले भन्नुभयो, अघिल्लो साता भन्दा यो साता एकदमै धेरैले अध्यावधि गर्नुभएको छ। यो उत्साहप्रदक नै छ। 15 महाधिवेशनको नेतृत्व संघर्षसँग जोड़िएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ। वैशाख 1 गतेदेखि शुरू भएको अभियानको समय सीमा जेठ 28 सम्पन्न हुँदैछ। कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्यता थिए। तीमध्ये सबैभन्दा बढ़ी बागमती प्रदेशबाट र सबैभन्दा कम कर्णाली प्रदेशबाट थिए। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संचालन गरेको जिल्ला अधिवेशन सम्पन्न गर्दै हाल 56 जिल्लामा अधिवेशन सम्पन्न भएको जनाएको छ। 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको राष्ट्रपतिले जनाएको छ भने शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना भएको थियो। शनिबार 38 जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार शुरू भएका 28 जिल्लामध्ये अधिकांशमा नयाँ कार्य समिति चयन भएका छन्। राष्ट्रपतिका प्रवक्ता मनिष झाका अनुसार सोही प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र उदयपुरमा निर्वाचनको तयारी भइरहेको र मध्य प्रदेशका मोहतरी, रौतहट, सिरा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको पनि राष्ट्रपतिले जनाएको छ। आजदेखि राष्ट्रपतिले प्रदेश अधिवेशन शुरू हुने बताएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वन कार्यालयहरूमा काठ लगायतका सामग्रीको लिलाममा सजिलो बाटो खोजिँदै
6: मुखो पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पाली छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठबाट छिटो निस्किनु पनि हाम्रो एजम्पसन हो।
3: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, कर का दरमा हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
4: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।

0: आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सड़क बत्तीको मात्रै 10 अर्ब बकेता शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। सड़क बत्ती बाले बाफत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7 अर्ब 94 करोड 87 लाख 54 हजार बकेउता र त्यसको 25% जरिवाना सहित कुल 9 अर्ब 93 करोड 59 लाख 43 हजार तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौदा महसूल उठाउन राहतका मातहतका निकायलाई निर्देशन दिएपछि प्राविधिक र स्थानीय तह फेरि आमने सामने हुने देखिएका छन्। प्राधिकरण र स्थानीय सरकार बीच सड़क बत्तीको महसूल विवाद वर्षौंदेखिको पुरानो हो। त्यस्तै एक चौथाई फौजदारी मुद्दा लागू औषध कसूरका शीर्षकको खबर छ। नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको हो। चालू आर्थिक वर्षको अहिलेसम्म मुलुकका अदालतमा फौजदारी अभियोगसँग सम्बन्धित 20,708 मुद्दा फैसला भएकोमा 5,061 मुद्दा लागू औषध कसूरका छन्, जुन कुल फौजदारी मुद्दाको 24.44% हो। त्यस्तै वीरगंजका मेयर सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर छ भने सुदूरपश्चिममा कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्रीमण्डल फेरबदल शीर्षकमा खबर छ। त्यस्तै भित्री पृष्ठमा मधेस सधैं आगलागीको जोखिममा 14 जिल्लामा 173 को मृत्यु नियन्त्रणको उपाय न्यून शीर्षकमा खबर छ भने ब्रिटिश गोर्खा बाहेक नेपाल गोर्खाबारे नेपाल बेलायत मन्त्री स्तरीय वार्ता शीर्षकमा पनि खबर छ। त्यस्तै मोबाइलको क्षतिपूर्ति माग्दै विद्यार्थीले प्रदर्शन गरेको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ। त्यस्तै सुनकोशी मरिनमा नयाँ टेण्डर शीर्षकमा नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
4: गोर्खापत्र दैनिकको भित्रीपन्नामा साना व्यवसायलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जा शीर्षकमा खबर छापिएको छ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु साना तथा मझौला व्यवसायीलाई अधिकतम 10 लाख रूपियाँसम्म बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो। राष्ट्र बैंकले सोमबार हिजो विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्ग निर्देशन 2078 संशोधन गर्दै डिजिटल कर्जाको सीमा बढ़ाएको हो। यसअघि डिजिटल कर्जाका अधिकतम सीमा 5 लाख रूपियाँ रहेकोमा अब व्यावसायिक प्रयोजनका लागि 10 लाख रूपियाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। प्रदेश र स्थानीय निकायलाई 4 खर्ब 24 अर्ब अनुदान दिएको बारेमा अर्को खबर छ। अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत 4 खर्ब 24 अर्ब 27 करोड 74 लाख रूपियाँ विनियोजन गरेको हो। आर्थिक वर्ष 2083-84 लागि गरिएको यो विनियोजनमा समानीकरण अनुदानतर्फ 1 खर्ब 51 अर्ब 70 करोड़, सशर्ततर्फ 2 खर्ब 45 अर्ब 81 करोड़, विशेष अनुदानतर्फ 13 अर्ब 22 करोड़ र पूंजीगत प्रकृतिको समपूरक अनुदानतर्फ 13 अर्ब 53 करोड़ रूपियाँ रहेको छ। बकेउता असुलीमा लाग्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको बारेमा पनि खबर छापिएको छ। सन्दर्भ विश्व ब्रेन ट्यूमर दिवस, बढ़दै ब्रेन ट्यूमरका बिरामी शीर्षकमा सरोज ढुंगेलले लेख्नुभएको खबर छापिएको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको तथ्याङ्कले देखाउँछ। नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़िरहेको देखिएको छ। ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण देखिने विज्ञहरू बताउँछन्। मदिरा सेवन, स्वर्तिजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकका रूपमा लिन सकिने विज्ञहरूको भनाइरहेको छ। बाघ गणना सकियो गैंडाको चाहिँ रोकियो शीर्षकमा नितु घलेले लेख्नु भएको खबर छ अन्नपूर्ण पोस्ट दैनिकमा। यस वर्ष नेपालमा बाघ र गैंडा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैंडा गणना हुन सकेन। गत डिसेम्बरदेखि

0: मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैंडाको गणना स्थगित गरिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले परम्परागत शैलीभन्दा वैज्ञानिक विधि अप्नाएर आगामी गणना गर्ने तयारी भइरहेको बताएको छ। विभागका महानिर्देशक डाक्टर बुद्धिसागर पौडेलका अनुसार बाघको तुलनामा गैंडा गणना बढ़ी जोखिमपूर्ण रहने गर्दछ। भित्री पन्नामा छापिएको अर्को खबर छ, करको हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा यो खबर छापिएको छ भने अर्को खबर पनि छ, मन्त्रालय गाभिँदा छ सचिव जगेडा शीर्षकमा सरकारले 25 मन्त्रालयलाई घटाएर 18 कायम गर्दा 6 सचिव अतिरिक्त अर्थात जगेडामा परेका छन् भने केहीको सरूवा गरिएको छ। मन्त्री परिषद बैठकबाट अतिरिक्त समूहमा राखिएकाहरूमा लोकनाथ पौडेल, कृष्ण हरि पुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, दिल्लीराम शर्मा र डण्डुराज घिमिरे हुनुहुन्छ। सरकारले कार्य सञ्चालन नियमावलीलाई ल्याउँदै मन्त्रालयको संख्या 22 घटाएर 18 बनाएको थियो। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, वीर अस्पताल व्यथितीको चाङ शीर्षकमा सकसमा बिरामी छन् अर्जुन पौडेल र विशाल कार्कीले लेख्नु भएको खबर हो। स्वास्थ्य बीमाको औषधिका सम्बन्धमा पहिले भीसी, रजिस्ट्रार, डाइरेक्टर, रेक्टर हुनुहुन्थ्यो, समूहमा जुनसुकै निर्णय लिँदा सजिलो हुन्थ्यो, अहिले म एक्लैले निर्णय गर्ने अधिकार छैन, मैले दैनन्दिनका सेवा नरोकिने गरी काम गर्ने हो, कार्यवाहक निर्देशक डाक्टर प्रभा चापागाईले बताउनु भएको छ। बाट फर्किएको सात दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जान लाग्नु भएको हो। मन्त्री खनाल 31 जेठमा 4 दिने भ्रमणका लागि चीन जाने तयारी छ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने जानकारी दिइएको छ। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग विपक्षी दलका सांसदहरूले गरेका छन्। नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा कार्यान्वयनमा आएको बारेमा खबर छापिएको छ भने दुई वर्षदेखि टहरामै 22 थामी परिवार शीर्षकमा यो खबर छापिएको छ, रामेछापबाट नवराज श्रेष्ठले लेख्नु भएको हो। अनि अर्को खबर नागरिक दैनिकमा छापिएको छ, ताद्दै पृथ्वी नयाँ रेकर्डको आकलन शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको हो। विश्व मौसम संगठनको प्रतिवेदन अनुसार 5 वर्षभित्रै आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्वव्यापी औसत भन्दा 3 गुणाले बढ़नेछ। नेपाली युवालाई सवा अर्बको चिट्ठा शीर्षकमा अर्को खबर छ, 4 वर्ष अघि सुन्दर भविष्यको खोजीमा नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई पुगेका 26 वर्षीय तयब खानले 3 करोड़ दिराम अर्थात 125 अर्ब रूपियाँ बराबरको चिट्ठा जित्नु भएको हो। आबुधाबीमा बसोबास गर्दै आउनुभएका खान यूएई लटरीको लकी डे ड्रको ज्याकपट प्रणाली अन्तर्गत ग्रान्ड पुरस्कार जित्ने पहिलो व्यक्ति बन्नु भएको पनि उल्लेख गरिएको छ। निजामतीमा हलचल आएको अर्को खबर भुवन शर्माले लेख्नु भएको छ, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको हो। प्रदेश र स्थानीय तहलाई 4 खर्ब 24 अर्ब वित्तीय हस्तान्तरण भएको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्।
1: साझा खबरमा अब विदेशका खबर, इरान र इजरायलले एकअर्का विरूद्धका सैन्य आक्रमण तत्कालका लागि रोक्ने बताएका छन्। अप्रेलमा भएको युद्धविरामपछि पहिलो पटक दुवै देश बीच प्रत्यक्ष रूपमा मिसाइल तथा हवाई आक्रमण रोक्ने मौखिक सहमति बनेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालका लागि देशले आक्रमण रोकेको बताउनु भएको हो, तर इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको स्पष्ट पार्नु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्र संघका मानव अधिकार उच्चायुक्त वोल्कर ट्रकले क्युबामाथि अमेरिकाले हालै लगाएका प्रतिबन्धहरूको आलोचना गर्नुभएको छ। ट्रकले अमेरिकी प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्रमाथि बढ़दो दबाव परेको र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्य क्षेत्रमा देखिएको समेत बताउनु भएको हो। विशेष गरी बालबालिका माझ मृत्युदर बढ़ेको सम्बन्धमा आएका प्रतिवेदनप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ र दक्षिण फिलिपिन्सको समुद्री क्षेत्रमा हिजो गएको 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 35 जनाको मृत्यु भएको छ। भूकम्पमा 200 भन्दा बढ़ी घाइते भएका छन्। फिलिपिन्स बाटा आएको यो सबैभन्दा ठूलो र शक्तिशाली भूकम्प मानिएको छ। त्यसमा कैयौं संरचनाहरू क्षतिग्रस्त भएका छन्। उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा परिचालन गरी उद्धारको काम जारी राखेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली बीसौं एसियन खेलकुट अन्तर्गत छनौट प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको छ। सिंगापुरमा हिजो भएको फाइनल स्पर्धामा नेपालले चिर परिचित प्रतिद्वन्दी हङकङलाई डकवर्थ लेबिस नियम अनुसार 19 रनले हराउँदै च्याम्पियन ट्रफी हात पारेको हो। हङकङले विश्वभरमा 7 विकेट गुमाउँदै 188 रनको बलियो योगफल बनाएको थियो। पहिलो इनिङ्समा हङकङका दुई खेलाड़ीले अर्धशतक बनाएपछि बलियो स्कोर बनाएको हो। बीसौं एसियन खेलकुद छनौटमा नेपालका ओपनर कुशल भुर्तेल सर्वोत्कृष्ट खेलाड़ी बन्नुभएको छ। म्यान अफ द सिरिज हुने क्रममा उहाँले 4 खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीलाई अमेरिका, मेक्सिको र क्यानाडामा हुने फिफा विश्वकप 2026 सहभागी हुन रोक लगाएको छ। राखेपाले गत वैशाखमा बिना शर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। नेपाल पुलिस स्कूल अनि सुशील केडिया स्कूल डीएबी तेस्रो जयकुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको इन्टर स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन्।
1: वन क्षेत्रबाट काटिएका वा बरामद गरिएका सामग्री व्यवस्थापनका लागि चालिएका कदम र प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9800100 4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब वन क्षेत्रको उत्पादन र व्यवस्थापनको कुरा। देशभरका वन कार्यालयमा पुग्ने हो भने जहाँ पनि काठ, मोटरसाइकल, साइकल लगायतका सवारी साधन वर्षौंदेखि अल्पत्र परेको देखिन्छ। यसको कारण र व्यवस्थापनका लागि चालिएका कदमका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँग हामीले कुराकानी गरेका छौं।
4: करिब करिब हामीले 90% सल्भ गरेका छौँ। अब तपाईँ चितवन वन कार्यालयभित्र पुराना कुहिएका काठ हाम्रो कम्पाउन्डभित्र छैन,
5: तपाईँको पनि होला, अरू
4: अरू धेरैतिर घटेका छन्। जस्तो म धादिङमा त धादिङ जिरो गरेर आएँ, म
5: शून्यमा झार्ने नझार्ने भन्ने कुरा त्यो
4: पनि पर्छ, उहाँको नि पर्छ। केही अदालती प्रक्रियामा अड्केका छन्, केही आदेश लिनुपर्ने हुन्छ। यस कारणले चाहिँ अब हामीसँग कहाँ समस्या छन् भने, अब तपाईँ डिभिजन वन कार्यालयभित्र रहेका चाहिँ पुराना गाडी व्यवस्थापन साइकल अहिले अब हामी यो तुरन्त हुँदो रहेछ कसुरजन्य वन यो बरामदी सवारी साधनको एन योजना छ, वन गृह मन्त्रालयले जुन एन ल्याएको छ त्यसको प्रक्रियामा छिरेर अब अहिले तपाईँ चितवन वन कार्यालयभित्रको म उदाहरण लिन्छु, सिम्बल तपाईँ एजेन्सन गर्न सक्छ। पुराना काठ चाहिँ तपाईँले करिब करिब पाउनुहुन्न, एकदम नेग्लिजेबल छ, थोरै एक दुई लट बाँकी छ, त्यो हामी सक्छौँ, चाँडै सक्छौँ। यस्तै गरी म मात्रै होइन,
5: त्यो अभियान चलाउने सूत्र चाहिँ के रहेछ त,
4: त्यो त यसो आफै अब अहिले गएर गएपछि खोजतलास गर्ने, डाटा खोज्यो, पुरानो फाइल मुद्दा खोलो, मुद्दाको प्रक्रिया कहाँ पुगेको छ, आदेश के भएको छ। अब भन्न कुनै गाडीमा काठ लिएर आएर बरामद भयो, गाडीबाट काठ बरामद हो, कार चाहिँ हामीले आजकल चाहिँ के गर्छौँ, पछिल्लो पटक के गरेका छौँ भने कार चाहिँ हामी सबभन्दा पहिले लाम गरिदिइहाल्छौँ, मुद्दा चल्दै गर्छ, मुद्दा र थुन्चेको आदेश भइसकेपछि कार चाहिँ सडीगढी जाले भन्नाले जाने हुनाले भनेर अहिले म मात्रै होइन सबै सो डिभिजन बनकाले सबै सो अदालतले काठलाई लिलामा अब सहमत छ। तपाईँको पछिल्लो पटक त्यो देख्नुहुन्न, पुराना नउठेका काठहरू छन्, त्यसको फेरि छुट्टै पाटो छ, त्यो पनि तपाईँको अब अहिले प्रदेश सचिवको नेतृत्वमा अर्को एनले पनि संशोधन गरेका छ। जस्तै सालका काठहरू अन्य नरम प्रजाति काठहरूलाई चाहिँ 2 वर्ष 3 वर्ष 4 वर्ष क्याटेगोरी हेरेर त्यो वर्षभित्र पनि पटक पटक सूचना निकाल्दा पनि ननिक्लेमा त्यसले चाहिँ मूल्य नै फरक कायम गरेर, जस्तो अहिले 1000 रुपियाँको सालको प्रति सिएटी तिर्नुपर्छ भने 500 हो कि 300 हो कि 200 अथवा शून्य मूल्य कायम के गर्ने हो, त्यो चाहिँ एउटा कमिटी छ, त्यो कमिटीलाई अथोरिटी दिएर त्यो पनि सफा गर्नुपर्छ भन्ने खालको अभियानमा छौँ। अलिकति चाहिँ वन कार्यालयको प्रमुखको टिमको चाहिँ भूमिका, प्रमुख मात्र नभनौ त्यहाँको टिमको पनि अलि महत्वपूर्ण भूमिका त हुन्छ नि, तर अहिले म तुलनात्मक आशा,
5: जस्तो प्रदेश सरकार अथवा संघीय सरकारले काठ त्यस्तो कुनै फेला पर्यो, केही सामान गाडगदीमा रह्यो भने त्यसको तत्काल गर्नु भन्ने खालको त्यो निर्देशन खालको दिनु आवश्यक अथवा भइराखेको अभ्यास
4: दिन्छ। अभ्यास वन मन्त्रालय, संघीय वन मन्त्रालयले, प्रदेश वन मन्त्रालयले, हरेक मन्त्रालय निर्देशन हामीले तालिम गोष्ठी जुन हाम्रो समीक्षा हुन्छ योजनामा हामी गइरहन्छौँ,
5: त्यसो भए गाली खाने काम चाहिँ किन
4: गर्छ? प्रक्रियामा भइरहेछ, मैले तपाईँलाई भने नि एउटा कुरो नियावलीले त्यसले चाहिँ एउटा दिएको छ प्रावधान,
5: त्यसमा के छ?
4: त्यसमा चाहिँ जस्तो कि घालगेदीमा रहेका लामो समयदेखि रहेका काठहरू नबिके नउठेको खण्डमा त्यसलाई चाहिँ प्रदेश सचिवको नेतृत्वमा एउटा कमिटीले मूल्याङ्कन गरेर डिभ्यालुएसन गर्ने सक्ने एउटा अधिकार दिएको छ। दोस्रो, अहिले खडै लिलाम पहिला अलि टाइट थियो, अहिले खडा लिनुको प्रावधान चाहिँ पहिला चाहिँ नरम काठमा मात्रै भन्ने थियो, अहिले प्रदेश सचिवको नेतृत्वमा उहाँले जिम्मेवार बनाएर चाहिँ खडै रूख लिलाम पनि गर्न सक्ने प्रावधान व्यवस्था भयो,
5: नियमले व्यवस्था भयो। अब त्यसपछि के सुधार हुन्छ?
4: अब इम्प्लिमेन्ट गर्न सक्यो भने, खडै लिलाम गर्दिन सक्यो भने,
5: खडै लिलाम भने कस्तो खालको? फेरि
4: जस्तो रूखहरू ठाडो हुन्छ या ढलेका रूखहरू हुन्छ उनीहरूको चाहिँ भ्यालुएसन गर्ने, भ्यालुएसन गरेर फिक्स मूल्य
5: गतिमा नराखेर
4: सिधै तपाईँको ठेकेदारलाई चाहिँ, अहिले चाहिँ हामी के गर्छौँ भने रूखको कटान गर्नुभन्दा अगाडि छपान नाप्ने चेक जाँच गरेर गर्छौँ अनि काट्छौँ। काटेपछि घागेदीमा ल्याएर बल्ल धाङदाङ 1000 से 1200 CFT, 1000 से 1500 CFT को धाङदाङ बनाएर हामी काठ बिक्री गर्छौँ। तर यदि खडा लिलाम गरिदिन सक्यो भनेपछि तपाईँको रुखै खडा लिलाम हुन्छ, त्यसपछि उसले सुरुमै कटान भन्दा अगाडि नै रुखको पैसा तिरिसकेपछि यो बीचको जुन लामो प्रक्रिया हुन्छ नि, समय लाग्ने, बीचमा दलाली पानी छिर्ने, यो चाहिँ अन्त्य हुन्छ र तपाईँको काठ दाउरा छिटो निस्किन्छ पनि हाम्रो एजम्पसन हो।
0: डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्तिममा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: दिल्लीबाट फर्किएको 7 दिनमै परराष्ट्र मन्त्री खनाल बेजिङ जाँदै, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा भएन सहमति, एकीकृत निर्वाचन व्यवस्थापन विधेयकमा एक तहमा चुनाव हारे तत्काल उम्मेद्वार बन्न रोक लगाउने प्रस्ताव,
0: सड़क बत्तीको मात्रै 10 अर्ब बकेउता, 1/4 लागू औषधसँग सम्बन्धित मुद्दा, प्रदेश र स्थानीय तहलाई 4 खर्ब भन्दा बढ़ी अनुदान,
1: बाघ गणना सकियो, गैडाको गणना रोकियो, साना व्यवसायीलाई बिना धितो 10 लाखसम्म डिजिटल कर्जाको सुविधा, करदाता करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै छानबिन गर्न माग,
0: फिलिपिन्सको दक्षिणी क्षेत्रमा गएको भूकम्पमा 35 जनाको मृत्यु, सयौं घाइते, इरान र इजरायल बीच तत्कालका लागि एक अर्कामाथि आक्रमण रोक्ने घोषणा,
1: र एसएन छनौटमा अपराजित रहँदै नेपाल च्याम्पियन, इन्फा पदाधिकारीलाई विश्वकप हेर्न जान रोक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो पटकको बैठकमा फेरि सांसदहरूलाई स्वकीय सचिव दिनुपर्ने माग उठेको छ र सरकारले भने दलहरूसँगको अनुरोध र उनीहरूले दिएको सुझावका आधारमा निर्णय गर्ने भनेर, केही समय अगाडि हरेक राजनैतिक दलहरूलाई स्वकीय सचिव चाहिन्छ भने निवेदन हाल्नु भनेर भनेको थियो। यहाँ दुईजना व्यक्ति सांसद जस्ता देखिन्छन्, एउटा घरको भवनको भित्रपट्टि कतै एकअर्काको बीचमा कुराकानी गरिराखेका जस्ता देखिन्छन् र यसै सन्दर्भमा अहिले सांसदहरूले च्याट जीपीटीलाई नै धेरै काम लगाएर पढेको भन्दै आलोचना पनि भइराखेको छ। भलै यो च्याट जीपीटीको प्रयोग स्वकीय सचिव नभएर हो या उनीहरूको शोकको सन्दर्भ हो, त्यो पनि अर्को विषय बहस भइरहेको छ। दुईजना बीच संवाद चलिरहँदा एकजना

0: सबै घर घर आयो हजुर सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz
2: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियो। कमिंग अप नेक्स्ट कान्तिपुर डायरी।

करका दर हेरफेर र बजेट पूर्व सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग, आर्थिक विधेयकका पृष्ठ परिवर्तन गरिएको आरोप। विपक्षी दलको अवरोधका कारण संसदको गतिरोध लम्बिँदै संसद सञ्चालनको वातावरण बनाउन सत्तारूढ रासोपालाई दलहरूको आग्रह। भारतबाट फर्किएको साता दिनमै परराष्ट्र मन्त्री खनाल चीन जाँदै दुई छिमेकी बीच सन्तुलित सम्बन्ध कायम राख्ने प्रयास। इतिहासकै सबैभन्दा ठूलो आईपीओ जारी गर्ने तयारीमा स्पेसएक्स, 18 खर्ब अमेरिकी डलरको मूल्याङ्कन सहित झण्डै 75 अर्ब डलर उठाउने लक्ष्य। र एसियन गेम्स पुरूष टी20 क्रिकेट छनौटमा नेपाललाई उपाधि, फाइनलमा हङकङ पराजित।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: दैनिक रु 197 मा 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
4: 15 जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक मार्फत करका दर पटक पटक हेरफेर गरेको सम्बन्धमा सांसदले प्रश्न उठाएका छन्। संघीय संसदको बैठकमा हिजो बजेट पेश हुनु अघि नै करका दर चुहाएर निश्चित व्यवसायलाई फाइदा हुने काम गरेको र आर्थिक विधेयक पटक पटक हेरफेर गरेको भन्दै विपक्षी दलका सांसदले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका हुन्। करका दर परिवर्तन हुने जानकारी अर्थमन्त्रीलाई मात्रै जानकारी हुने उनीहरूको भनाइ छ। बजेट पूर्व नै सूचना चुहाएर विभिन्न कम्पनीका विद्युतीय गाड़ी भित्र्याउन व्यवसायलाई सघाएको भन्दै सांसदले छानबिनलाई संसदीय समिति गठन माग गरेका छन्। अर्थमन्त्री छानबिनका लागि संसदीय समिति गठन गर्ने पनि राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर साईको माग छ। सरकारमाथि प्रश्न उठाउँदै अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उनले गरेका हुन्। करका दर हेरफेरबारे सरकार आफैले नभई संसदले छानबिन गर्नुपर्ने शाहीको भनाई छ। करका दर हेरफेरको सूचना पहिले चुहावट भएको विषयमा एमाले संसदीय दलका उपनेता पद्म अर्यालले सरकारमाथि प्रश्न उठाएकी छन्। करका दर हेरफेरबारे संसदमा कुन मन्त्रीले प्रश्नका जवाब दिने हो भनेर पनि अर्यालले प्रश्न गरेकी छन्। यसको जवाब कसले दिने? यसको जवाब कृषि मन्त्रीले दिने कि स्वास्थ्य मन्त्रीले दिने कि पूर्वाधार विकास मन्त्रीले दिने कि स्वयं अर्थमन्त्रीले दिने? आज रातारात करछली गरेर राज्यलाई ठग्ने आर्थिक रूपमा अपराध हो, राज्य ठग्ने अपराध हो। करका दरहरू हेरफेर गरेर धेरै तलमाथि पारिएको छ उनले भनिन्।
3: सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लगायत विषय उठाएर विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक हिजो पनि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभा बैठक प्रभावित भएको थियो। सभामुख डोल प्रसाद अर्यालले 15 मिनटका लागि स्थगित गरे पनि बैठक शुरू हुन नसकेपछि सूचना ट्रास गरेर भोलि आजसम्मका लागि बैठक स्थगित गरिएको हो। यसैबीच राष्ट्रपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले संसद सुचारू गर्ने वातावरण बनाउन आग्रह गरेका थिए। बैठकपछि एमाले नेता ऐन महरले संसदको गतिरोध अन्त्यका लागि आग्रह गरिएको बताए।
5: चालू संसद गत्यावरोधको विषयमा चाहिँ हामीले खास गरी नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमालेका तर्फबाट हामीले सबैले यो चाहिँ गम्भीर विषय हो। प्रधानमन्त्रीको स्टेटमेन्ट, हामी संसद खोल्न तयार छौँ। हामीलाई संसद लोकको के अरे गत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत रहेका छौँ। चाहिँ बजेट आएको छ, अरू कुरा आएको छ, अरू धेरै चाहिँ इस्युजहरू छन्। ती इस्युजमा छलफल गर्नुपर्ने छ, तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्न हामीले आग्रह गर्यौं।
3: सर्वदलीय बैठकमा राप्रपाले चुनावपछि विपक्षी दल कमजोर भए पनि विधिको शासन भन्दा फरक ढंगमा अघि नबढ़न रासोपाको ध्यान आकर्षण गराएको थियो। सो पार्टीका अध्यक्ष राजेन्द्र डिङ्गमेनले विपक्षी दलको संख्या हेरेर संविधान विपरीत कार्य नगर्न आग्रह गरिएको बताए।
6: हामीले खास गरी अहिलेको सरकारको क्रियाकलापको सन्दर्भमा अरू कुरा त चुनाव जितेको सरकारले आफ्नो नीति कार्यक्रम अगाडि बढाउने नै हो, तर त्यो क्रममा एउटा विषयमा गम्भीर हुन हामीले के आग्रह गर्यौं भने संसदमा अहिले प्रतिपक्ष गणितको हिसाबले कमजोर छ र विकल्प छैन। त्यसकारण हामीले चाहिँ अब हामी विकल्पहीन छौं भनेर सबै संवैधानिक व्यवस्थाहरूलाई भत्काउने, शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने खालको कामहरू चाहिँ नहोस्। प्रारम्भिक लक्षणहरू चाहिँ देखिएको छैन।
3: यसैबीच सत्तारूढ़ रासोपाले भने राजनैतिक विषयमा सकारात्मक संवाद शुरू भएको बताएको छ। सो पार्टीका नेता कविन्द्र बुर्लाकोटीले भने
7: समसामयिक राजनीतिको विषयमा पनि भयो। अहिले चाहिँ निर्वाचन पछाडिको यो पहिलो सर्वदलीय बैठक राखिएकोमा दलहरूबाट धन्यवाद पनि व्यक्त भयो, खुसी पनि भयो। अब यो एउटा संवादको ढोका खुल्यो भन्ने हिसाबको त्यो आशयमा पनि कुराहरू आयो र यसलाई निरन्तर अगाडि बढाउनुपर्छ। यस्तो खाले संवादहरू, छलफलहरू चाहिँ राजनीतिक गतिरोध अन्त्यका लागि र राष्ट्रहितमा उपयोग गर्नुपर्छ भन्ने हिसाबको कुराहरू आयो। त्यो एकदमै स्वागत हुने कुराको रूपमा रहेको छ।
3: गत फागुन 21 निर्वाचनपछि रासोपाले पहिलो पटक सर्वदलीय बैठक बोलाएको हो। दलहरू बीचको टकरावका कारण संसद बैठक लगातार प्रभावित भए पनि सर्वदलीय बैठकले संसद सञ्चालनका लागि वातावरण बनाउन भने सकेन।
4: तीन दिने भारत भ्रमण सकेको एक सातमै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदैछन्। चिनिया समकक्षी वाङीको निमन्त्रणामा मन्त्री खनाल चार दिने जेठ 31 तीन असारसम्म भ्रमणका लागि बेजिङ जाने भएका हुन्। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नेछन्। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतको द्विपक्षीय विषयहरूमा छलफल भएको थियो। वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढ़ी ढल्किएको भनी बेजिङको आशंका बीच परराष्ट्र मन्त्री खनाल चीन जान लागेको उनी निकट एक अधिकारीले बताए। परराष्ट्र मन्त्रीको बेजिङ भ्रमणको उद्देश्य त्यो आशंकालाई छिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो। यसको अर्थ दुवै छिमेकीसँग नेपालको सन्तुलित नीति देखाउनु पनि हो, ती अधिकारीले थपे। मन्त्री खनाले बेजिङ जानु अघि पूर्व मन्त्री नेताहरू, उच्च अधिकारी र चीन विज्ञहरूसँग सुझाव लिने भएका छन्। परराष्ट्र मन्त्रीले चिनिया नेतृत्वलाई सरकारका प्राथमिकता र नेपालको बदलिएको राजनीतिक सन्दर्भमा चीनबाट राखिएको अपेक्षाहरूबारे जारी गराउनेछन्। पार्टी सभापति लामिछाने मन्त्री खनालले हालैको भारत भ्रमणका क्रममा द्विपक्षीय सम्बन्धमा आफूहरूले विगतको भारी नबोक्ने उल्लेख गरेकामा चीनका सम्बन्धमा त्यो भनाई कसरी लागू हुन्छ भन्ने विषयलाई चासोको साथ हेरिएको छ। नेपाल र चीनबीच विगतमा बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई, हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल ट्रान्स हिमालय, मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क टीएचएमडीसीएन र केरूङ काठमाडौँ रेलवे विस्तार गर्ने लगायत परियोजनामा समझदारी र सम्झौता गरिएका छन्।
3: झुटा कागजात पेश गरी नागरिकता दिलाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीरगंजका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अर्कैकी छोरीलाई आफ्नो भनी कागजात बनाई नागरिकता दिलाएको आरोपमा उनीहरूलाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो। अख्तियारले सिंहको छोरी बनी नागरिकता लिएको भन्दै सिन्धुपाल्चोकी रीता भट्टराई विरूद्ध पनि मुद्दा दायर गरेको छ। त्यस्तै वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन कार्यवाहक वडाध्यक्ष तुइफल अख्तर ठकुराई, गृह मन्त्रालयका छानबिन समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। मेयर सिंह विरूद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार मुख्य कसुरदार सरह सजाय हुन माग दावी गरेको छ। यसअघि सोही आरोपमा पक्राउ परेका मेयर सिंहलाई रिहा गर्न जेठ 19 पर्सात जिल्ला अदालतले आदेश दिएको थियो।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
8: ध्यान दिनै पर्ने कुरा।
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
10: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
11: फेक भिडियोको माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट फेक ब्याङ्क सर्ने वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी
12: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 प्याट सहित जानकारीका लागि 01597079789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि
13: वाटरले बुझ्छ

0: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
1: ब्रेक पछि कान्तिपुर डायरी मा अब कान्तिपुर सविस्तार भौतिक पूर्वाधार तथा यातायात शहरी विकास र खानेपानी मन्त्रालयलाई मर्ज गरेर पूर्वाधार विकास मन्त्रालय बनाएसँगै बजेट विनियोजन बढ़ी गरिरहेको छ। मर्ज भएपछि यस मन्त्रालयले कुल विनियोजित बजेटमा सबैभन्दा धेरै 3,02,83,52,00,000 रूपियाँ पाएको छ। यस मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्षमा सड़क सुरक्षामा ध्यान दिँदै छुट्टै शीर्षक राखेर बजेट विनियोजन गरिएको छ। विभिन्न शीर्षकमा सड़क सुरक्षाका लागि मात्रै 34,15,00,000,000 रूपियाँ बजेट विनियोजन गरिएको हो। कान्तिपुर कर्मी विमल खत्तीवडा ले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौ।
2: राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्न भन्दै पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा शुरू गर्न र यसको दिगो व्यवस्थापनका लागि 3,17,00,000,00,000 रूपियाँ विनियोजन गरिएको छ। राजमार्गमा पहिरो खसेर धेरै समस्या हुन थालेपछि त्यसको दिगो व्यवस्थापन गर्न आगामी आर्थिक वर्षबाट छुट्टै शीर्षक राखेर बजेट विनियोजन गरिएको सड़क विभागका महानिर्देशक विजय जैशीले बताए। पहिला राजमार्ग स्तरोन्नति शीर्षकमा पहिरो व्यवस्थापनका लागि थोरै थोरै बजेट राख्ने गरिन्थ्यो। उनले भने त्यो बजेटले नपुग्ने भयो, यसैमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाऊ। 3 वर्षभित्र देशभरका राजमार्गमा दुःख दिइरहने पहिरोको दिगो व्यवस्थापन गरौं भनेरै बजेटमा छुट्टै शीर्षक राखिएको हो। छुट्याइएको बजेटबाट राजमार्गमा समस्याका रूपमा रहेका पहिरोमा काम हुने उनको भनाइ छ। अहिले पहिरो पहिचान गर्ने काम भइरहेको छ। जैसीले भने 33 वटा सड़क डिभिजन कार्यालयलाई त्यस क्षेत्रमा बढ़ी दुःख दिने पहिरोको नाम छानेर पठाउन भनेका छौं। धेरै राजमार्गमा पहिरोको समस्या छ। 3 वर्षभित्र धेरै पहिरोको समाधान गरिसक्ने र काम आगामी आर्थिक वर्षबाटै शुरू हुने दावी उनको छ। पहिरो जाने ठाउँको पहिचान गरेर पहिला त्यसको डिजाइन गरिने र त्यसपछि ठेक्का आह्वान गरेर काम अघि बढ़ाइने महानिर्देशक जैसीले बताए। पहिरो पहिचानको प्रारम्भिक सूची बनाइने काम गरिएको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्याम बहादुर खड्काले जनाए। उनले भने कुन कुन ठाउँमा पहिरोको समस्या छ पहिचान गर्ने काम हुँदैछ, यसबारे कुनै निर्णय भइसकेको छैन। डिभिजन सड़क कार्यालयहरूबाट आएको सूची अनुसार सबैभन्दा बढ़ी समस्या पुर्याइरहेका 1-1 वटा पहिरो छानेर काम गर्छौ। अछामको साफे मार्तरी सड़क खण्डमा पर्ने बल्दे पहिरोको व्यवस्थापन गर्ने तयारी छ। अरणीको राजमार्ग अन्तर्गत तातोपानी नाका जाने कोदारी खण्डमा पर्ने डाकलाङको पहिरो पनि मुख्य समस्याका रूपमा छ। यसलाई पनि सड़क विभागले प्राथमिकतामा राखेको जनाएको छ। नारायणगढ मुगलिन सड़क खण्ड अन्तर्गत तुइन खोलाको पहिरो रोकथामका लागि चालू आर्थिक वर्षमै ठेक्का गरिसकिएको प्रवक्ता खड्काको भनाई छ। ठेक्का गरिए पनि आगामी आर्थिक वर्षमा राखिएको बजेटबाट यसमा खर्च गरिनेछ। कतिपय पहिरो व्यवस्थापनको काम शुरू नै भइसकेको खड्काले जनाए। पहिरोको समस्या भएका ठाउँको नाम पठाउन विभागबाट भनिए अनुसार पठाउने तयारीमा रहेको सड़क डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले बताए। उनले भने मेची राजमार्गमा चालू वर्ष र विगतमा गरेर ठूलो पहिरोले समस्या भएको थियो, त्यसको व्यवस्थापनका लागि 1.5 अर्ब रूपियाँ आयो। बढ़ी समस्या रहेको राजदुवालीमा काम गरिरहेका छौ। बिब्ल्याटे माई पोखरी सन्दकपुर राजमार्ग अन्तर्गतको देउराली पहिरो र मध्य पहाड़ी राजमार्गमा पर्ने थर्पू बजारको पहिरो व्यवस्थापनका लागि भनेर विभागमा पठाएका छौं। मेची राजमार्गमा पर्ने भालुखोपको पहिरो रोकथाम गर्न अध्ययनका लागि माग गरिएको भट्टराईले जनाए। यही बर्खामा कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुङ्गा मुगलिन सड़क, नारायणगढ बुटवल सड़कको दाउने खण्ड, कोशी कर्णाली कालीगण्डकी करिडोर, साफे मार्तरी सड़क, भालुवाङ प्युठान सड़क, सुर्खेत नेपालगंज सड़क, मेची राजमार्ग, नारायणगढ मुगलिन सड़क, गल्छी त्रिशुली स्याफ्रुबेसी रसुवागढ़ी सड़कको विभिन्न खण्डमा पहिरोको जोखिम बढ़ी छ। एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा विस्तार भइरहेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत पहिरो खस्ने जोखिम रहेको क्षेत्रहरूमा फुर्के खोला, झ्याप्ले खोला, 13 किलोमिटर 4 किलो, नागढुङ्गा सुरुङको मुख, रातमाटे शीतल बजार नजिक, मलिंगा विशाल बजार नजिक, ज्यामिरे घाट, जवाङ खोला, मौवा खोला र घोप्टे भेट्छन्। नागढुङ्गा नौबिसे सड़क खण्ड अन्तर्गत झ्याप्ले खोलामा असोज 2081 रोकिराखेका माइक्रो बस र यात्रु बस पहिरोले पुर्दा 35 जनाको मृत्यु भएको थियो। सरकारले आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख शहरी सड़कको नियमित मर्मत सम्भार गर्ने उद्देश्यका साथ धूलो र खाल्डाखुल्डी मुक्त बनाउने भन्दै ठूलो रकमको व्यवस्था गरेको छ। सड़कको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न भन्दै 28,52 अर्ब रूपियाँ विनियोजन गरिएको हो। बजेटमा राखिएका मध्ये यो सबैभन्दा राम्रो कार्यक्रम भएको पूर्व सचिव केशव कुमार शर्माले बताए। सो पूरै बजेट सड़क विभाग अन्तर्गत हो होइन यकिन भइ नसकेको विभागका प्रवक्ता खड्काले जनाएका छन्। उनले भने राष्ट्रिय राजमार्गको मर्मत सम्भार गर्न 10 अर्ब बजेट माग्दा अघि पछि 4 अर्ब रूपियाँ मात्र विनियोजन हुने गर्थ्यो। आगामी बजेटमा अघि पछि विनियोजन हुने बजेटको तुलनामा दोब्बर बढ़ेर बजेट आएको छ। विभागले प्रत्येक वर्ष मर्मत सम्भारको योजना बनाए अनुसार बजेट विनियोजन भएको र यसबाट 80 वटा राजमार्गका खाल्डाखुल्डी टाल्ने र मर्मत सम्भारको काम हुने उनको भनाई छ। आगामी आर्थिक वर्षको बजेटमा प्रमुख सड़क तथा चोकहरूमा ट्राफिक संकेत, चोक सुधार, सड़क रेखांकन, क्रास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सड़क सुरक्षाका लागि 2,46,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने सड़क विभागले जनाएको छ।
1: आगामी आर्थिक वर्षको बजेटले पछिल्ला वर्षमा अर्थतन्त्रमा देखिएका अप्ठ्यारा तोड्ने अनुमान गरिए पनि प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ। महासंघले हिजो काठमाण्डमा आयोजना गरेको नीति संवादमा अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको तराजुमा नजोक्ने प्रस्याए। दशकौंदेखि हाम्रो अर्थतन्त्र संरक्षण अनौपचारिकता र प्रशासनिक झन्झटको चक्रमा अल्झिएका बेला बजेटले त्यो चक्र तोड्ने आड गरेको अध्यक्ष श्रेष्ठको भनाई थियो। चालू आर्थिक वर्षको आर्थिक वृद्धि दर करिब 4.25% सीमित रहने राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण रहेको छ। यस्तो शिथिलता र अनियोलबीच आएको बजेटले अर्थतन्त्रमा आत्मविश्वास र गति फर्काउने अपेक्षा रहेको श्रेष्ठले बताए। बजेटमा उल्लेखित सुधारका योजना पूर्ण रूपमा कार्यान्वयन भए यसले दीर्घकालमा राज्यको खर्च संरचनालाई नै स्वस्थ बनाउने उनको भनाई छ।
3: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860-9640-00
5: र 9819-32-76-75।
1: गुरूप्रसाद पौडेले हरित लगानी र कर प्रणालीलाई स्थापित गर्नुपर्नेमा जोड़ दिँदै अन्तर्राष्ट्रिय जलवायु कोषका लगानीलाई बढ़ाउनु पर्ने बताए। सहारा नेपालका महासचिव महेन्द्र गिरीले जलवायु परिवर्तनको चुनौतीको सामनाका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र समुदाय समेतको बहुपक्षीय सहकार्यबाट जलवायु परिवर्तनको चुनौतीको दिगो समाधानमा लाग्नुपर्ने बताए।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। विश्वकै धनी अरबपति इलन मस्कको कम्पनी स्पेस एक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। कम्पनीले करिब 18 खर्ब अमेरिकी डलरको मूल्यांकन सहित आईपीओ मार्फत झण्डै 75 अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको अमेरिकी संचार माध्यमहरूले जनाएका छन्। रोइटर्सका अनुसार रकेट तथा सेटेलाइट कम्पनी स्पेस एक्सले यसै साता नास्डाकमा एसपीसीएक्स टिकर मार्फत सूचीकृत हुनु अघि प्रति शेयर 125 अमेरिकी डलर मूल्य निर्धारण गर्ने योजना बनाएको छ। आगामी शुक्रबार सार्वजनिक हुने तयारीमा रहेको सो आईपीओका लागि अघिल्लो शुक्रबार नै लगभग दोब्बर अर्थात 1.5 खर्ब अमेरिकी डलर बराबरको माग भइसकेको रोइटर्सले उल्लेख गरेको छ। यो आईपीओ सफल भएमा यसले साउदी अरामकोले राखेको विश्वको सबैभन्दा ठूलो आईपीओको कीर्तिमानलाई उछिन्ने र स्पेस एक्सलाई विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीहरूमध्ये एक बनाउने विश्लेषण भइरहेको छ। मस्कले लामो समयदेखि स्पेस एक्सको मूल्य उद्देश्य मानव जातिलाई विभिन्न ग्रहमा बसोबास गराउन सक्ने किसिमको प्रविधि विकास गर्ने भएको बताउँदै आएका छन्। स्पेस एक्सको शेयरमा लगानीकर्ताको चासो अत्यन्त उच्च देखिएको छ।
3: दक्षिण फिलिपिन्समा हिजो 7.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या 35 पुगेको छ र 200 भन्दा बढ़ी घाइते छन्। मिन्डानाओ टापुको तटमा गएको भूकम्पपछि तटीय क्षेत्रमा झण्डै 1 मिटर अग्लो सुनामी पनि आएको थियो। भूकम्पमा ठूलो जनधनको क्षति भएको आकलन गरिएको छ। भूकम्पको परकम्प बोर्नियो टापुस्थित मलेसियाको सभा राज्यमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण जनरल सान्तो शहरमा केही भवनहरू भत्किएका छन् र मुख्य पूर्वाधारहरूमा क्षति पुगेको छ।
2: नेपालले एसियन गेम्स पुरूष टी20 क्रिकेट छनौटको उपाधि जितेको छ। सिंगापुरमा भएको प्रतियोगिताको फाइनल खेल वर्षाले प्रभावित भएपछि नेपालले डकवर्थ लुइस पद्धतिका आधारमा हङकङमाथि 19 रनको जित हात पारेपछि च्याम्पियन बनेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा वर्षा भएको थियो। त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो। त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ओभरमा 7 विकेट गुमाएर 188 रन बनाएको थियो। छनौटबाट नेपालसँगै हङकङ मलेसिया र ओमानले आगामी सेप्टेम्बर अक्टोबरमा जापानमा हुने एसियन गेम्समा सहभागी जनाउने भएका छन्।
3: अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, मध्य प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा भने मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:06 हुनेछ।
2: कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा विदा हुन्छौ। नमस्कार।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरङ्गबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँसम्मबाट क्याच पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरङ्गबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ कार्यक्रम गुड मर्निङ संखुवा सभा। यो दशैंमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउनेछु। कार्यक्रम गुड मर्निङ संखुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा देशवासी आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रमसम्म 2083 साल जेठ महिनाको 26 गते मंगलबार कृष्ण पक्षको नौमी तिथि, तदनुसार ईस्वीसम्म 2026 जुन 9 तारीक। अब तपाईँको आजको राशिफल।

पहिलो राशि रहेको छ मेष राशि। कर्म अनावश्यक व्यवधान देखा पर्न सक्छ, भए पनि आउने खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला, व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ र खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई व्यवस्था गर्नाले पनि दुःख पाइनेछ, बेलैमा सूचक रहनुहोला। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि बुध राशि रहेको छ। वृष राशि पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कन जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न कामको अवसर प्राप्त हुनेछन्। पेसा व्यवसायमा पनि फाइदा मिल्नेछ। आय स्रोत राम्रो हुनाले मनयोगी धन सञ्चय हुनेछ। आवश्यक भौतिक स्वादन जुट्नेछन् भने व्यापारमा पनि राम्रो फलको बाँड्ने समय छ र छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। आजको दिनमा वृष राशि हुने श्रोताहरूलाई

राशिको छ तेस्रो राशि रहेको छ मिथुन राशि। विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ भने विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्नेछ। आटेको काममा अरूको मुख ताक्नले अलिक पछि परिनेछ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय भने लाग्नेछ। आजको दिनमा मिथुन राशि हुने श्रोताहरू।

मेथिलासपछि चौथो राशि रहेको छ कर्कट राशि। परिस्थिति बस चिताएको काममा बाधा पुग्नेछ। अरूको लागि रकम र बुद्धि खर्च नपर्ला। आंशिक फाइदा भए तापनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चल्न नसक्दा अलिक दुःख पनि पाइनेछ। केही बाधात्मक परिस्थितिले अन्य पनि भविष्यको लागि सम्भावना खोजी गर्ने समय देखिन्छ। आजको दिनमा कर्कट राशि हुने श्रोता।

रहनुपर्ने हुन सक्छ। प्रयत्न गर्दा काम बन्नेछ भने शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई।

सिंह राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। माहौल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागे हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तर आफ्ना विषय वस्तुमा अरूले दावी गर्न सक्छन्। प्रत्यक्षित नतिजाले कमजोर बनाउनेछ। दोहोऱ्याएर प्रयत्न गर्नुहोला। नियमित बलजोस्ती गर्ने बानीले समस्या आइ पर्न सक्छ। कर्जा मार्फत धन भने जुट्नेछ। आजको दिनमा कन्या राशि हुने श्रोता।

समय राशिपछि सातौं राशि रहेको छ तुल राशि। देश वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। देशतरै फाइदा हुनेछ भने चुनौती सिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सजग रहनका साथै पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ र लाभ मिल्नेछ भने व्यापार लगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ। रोकिएको काम बन्नाले उत्साह समेत जग्नेछ। आजको दिनमा तुल राशि हुने श्रोता

तल राखेपछि आठ राशि रहेको छ वृश्चिक राशि। लोकचारका लागि अनावश्यक वस्तुका पछि दौडन पर्ला। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा भने अलिक सजग रहनु पर्ला। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउनु सफल भइनेछ र मेहनतले अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। आजको दिनमा वृश्चिक राशि हुनेछ।

बसिसकेपछि नौ राशि रहेको छ धनु राशि। आश्वासन बाणीहरूले झोक्याउन सक्छन्, अवसर मैले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ, पहिलेको सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ, अरूको भरले मात्र काम पूरा नहुन सक्छ, अन्यलमा मानवजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ भने हुनेछ र रोकिएको काम दोहोर्याउनु पर्ला, आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छ सक्छन्। बेलायमा सजग रहनुहोला, आजको दिनमा धनु राशि हुने।

धनु राशि पछि दशौं राशि रहेको छ मकर राशि। बेलायमा होस् नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे तापनि कम प्रतिफल प्राप्त हुने समय छ। काम बने पनि उठ्नु पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय देखिन्छ आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई।

मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। शोकले खर्च बढाए तापनि मालमत्ता जोड्ने समय देखिन्छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ भने तर खर्च बढ्नेछ। आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ र विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कुम्भ राशि पछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। बेचुलिएका परिवारजनसँग भेटघाट हुनेछ र मायाले जनगतका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ भने विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रताको बन्धन भने कसिलो हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै विशेष उपहारले समेत प्रसन्नता दिलाउनेछ र मेहनतले पनि जीवनशैलीमा परिवर्तन आउनेछ। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छु। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ, नयाँ कार्य थालनीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घको सदबाट म रञ्जना पनि विदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकदार तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने कुछ दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान कुलौती टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादारीमा डाक्टर उमर बिन नयतद्वारा
11: नियमित 2023 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जीवनसुकी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2023 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 50 50 770 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9843447262,
0: 9010555585
1: र वाट्सएप नम्बर 9852028646।
2: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98422267।
6: सरप्राइज जेनी, यो गहना कस्तो छ?
7: छ्या, यस्तो पनि गहना लाउँछन्?
6: अनि यो
7: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
6: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
7: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
6: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
7: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801, जनक पौडेली 98520-58344 र 029560248।
6: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: के नन्दनाय छ

धन्यवाद। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। आज पनि पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादि बारवटा आशीफल र तपाईँसँगका विशेष कुराकानी चर्चा र परिचर्चाहरू भने हामी यहाँबाट गर्ने एउटा प्रयास जारी राखेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हाम्रो यो कार्यक्रम नेपालभरमा एकैसाथमा प्रसारण भइरहेको छ। तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, कार्यक्रम आएन भनेर अत्यासमा बस्नुहुन्छ अरे, 8 बजे भएपछि अत्तरपत्तर सबै काम चढेर बस्नुहुन्छ अरे, होइन? त्यसो भएको हुँदा हामी तपाईँको यिनै भनाइहरूलाई एकदम आत्मसात गर्दै यो कार्यक्रमलाई निरन्तरता 10औं वर्षदेखि हामी दिइरहेका छौं र दिइरहनेछौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म पञ्चाङ्ग राशिफलहरू अनि तपाईँसँग फोनमा कुराकानी गर्ने प्रयत्न गर्नेछौ। यो बेला भने रेडियो संखुवा सभाको स्टुडियोबाट हामी यतिखेर कार्यक्रमलाई एकैसाथमा सञ्चालन गरिरहेका छौं। नेपालभरबाट तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र खाँदबारीमा आएका छौं। खाँदबारीमा उपस्थिति राम्रो भइरहेको छ हिजोसम्म, अब आजबाट तपाईँहरू छिट्टै आउनुहोला। अब पनि ढिलो गर्नुभयो भने धेरै दिन हो है, हामीले 15 गतेबाट आज 26 गते भयो होला सम्भवतः, आज 11-12 दिनसम्म हामी तपाईँको दैनिक रूपमा चिनाहरू हेरिरहेका छौं। तपाईँहरू प्रत्यक्ष रूपमा भेटघाट गर्न चिना बनाउनको लागि अवश्य आत्तिएर आउनुपर्छ है भन्न खोजेको। ए अब त हामी जानुपर्ने भएछ, नभएदेखि गुरुले फेरि हिँड्नु गुरु जाने अरे भनेर चाहिँ अब तपाईँले सोच्नुपर्ने भयो। सोच्नु भएन भने फेरि के हुन्छ, तपाईँसँग हाम्रो भेट नहुन सक्छ। त्यसो भएको हुँदा खाँदबारी संखुवा सभामा चाँदनी चौकमा रहेको होटल होराइजनमा तपाईँ र मेरो भेट हुनेछ। अब छिट्टै गरेर आउनुहोला। भोजपुरबाट पनि धेरै फोन आइरहेको छ, हामी पनि आउँदैछौ भनेर खाँदबारी संखुवा सभाबाट पनि फोन आइरहेकै छ। हामीले बिस्तारै बिस्तारै है भनेकै हौ हिजोसम्म रेडियोबाट, अब चाहिँ अलिअलि बढ्नु पर्यो। अब दिनको 5-10 जना बढ्दै बढ्दै आउनु पर्यो, फेरि कोही नआउँदाखेरि हामी पनि दिनभरि खाली भयो भने फेरि अवस्था अलिकति हामी आत्तिन सक्छौ। त्यसो भएको हुँदा तपाईँ छिट्टै गरेर आउनुहोला, अब चाहिँ आउने तयारी गर्दै गर्नुहोला। चिना बनाउन दिनुभएको छ, अब चिना सबैको बनिसकेको छ, चिना लिन बाँकी अब कसैको पनि छैन, कसैको छैन छैन भन्दा अस्ति एकजना रामनाथ बुवा आउनु भएको थियो, उहाँको चिना चाहिँ एउटा बनेर तयारी छ, भित्र आइरहनु भएको छ, पालो पाउनु भएको छैन उहाँले चाहिँ। अरू सबैको चिना बनिसकेको छ, कसै अनि सबैलाई दिइ पनि सकेका छौँ, चिना कसैको बाँकी छैन। तपाईँहरूको पनि चिनाहरू बनाउन छ हेराउन छ भने सम्पर्क भने गर्दै गर्नुहोला। अहिले कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रममा ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल जेठ 26 गते आज मंगलबार, तदनुसार ईस्वी सन 2026 आज जून 9 तारीक नेपाल सम्मत 1146 रहेको छ अनलागा। रौद्र नाम संवत्सर रहेको छ श्री सूर्य, आज उत्तरायण ग्रीष्म ऋतु, आज ज्येष्ठ कृष्ण पक्ष त्यो पनि अधिक महिनाको भनेको मलमास छ यो बेला, मलमास परिरहेको छ यो बेला है, अलिकति यो बेला मलमासहरूको युग हो, मलमासहरू परिरहेका छन् है। तपाईँलाई जानकारी गराउँ, आज अधिक मासको ज्येष्ठ महिनाको कृष्ण पक्ष सूर्योदयमा आज नवमी तिथि छ, 40 घडी 15 पला 21 बजेर 15 मिनटसम्म पूर्व फाल्गुनी नक्षत्र, 0 घडी 8 पला 5 बजेर 13 मिनटसम्म सुमान युग, 54 घडी 6 पला तैतिरकरण, 11 घडी 30 पला आज आनन्द युगमा काँडा युग रहेको छ। आजको दिनमानको समय 34 घडी 29 पला बिहान सूर्योदय 5 बजेर 9 मिनट जाँदा भएको थियो भने सूर्यास्त 6 बजेर 57 मिनट जाँदा रहनेछ। पालो रहेको छ आजको ग्रह गोचरको। आजको ग्रह गोचरमा सूर्य यतिखेर मे वृष राशिमा रहेका छन् भने चन्द्रमा मिन राशिमा रहेका छन्, मंगल मेष राशिमा, बुध यतिखेरको अवस्थामा हेर्दा मिथुन राशिमा रहेका छन् भने आजको दिनमा बृहस्पति कर्कट राशिमा छन्, शुक्र ग्रह यतिखेरको अवस्थामा कर्कट राशिमा रहेका छन् भने शनि मिन राशिमा रहेका छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहको गोचरहरू देख्न सकियो। आज जन्मिने जातकको लागि कालसर्प एक युक्त ग्रह
बच्चाहरू हुन्छन्, भोलि जन्मिने, पछि जन्मिने, अब लगभग 8-10 दिन जन्मिने बच्चाहरूको लागि भने कालसर्प युग पर्ने ग्रहमा देखिएको छ भने विशेष गरी यो मलमासको बेलामा सबैलाई मैले भनेको छु घरमा धर्म कर्म संस्कार र संस्कृतिमा रमाउनु पर्छ, सबैजना त्यसरी नै रमाउनको लागि अनुरोध गर्छु। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी निरन्तर तपाईँलाई जानकारी दिइरहेका छौं। यतिखेर खानबारीबाट तपाईँलाई यतिखेर सबैलाई मैले जानकारी गराइरहेको छु। खानबारीको व्यवसाय रहनलाई यो महिना रहने भइयो, तर अलिकति तपाईँहरू उपस्थित भइदिनु पर्यो, हुनु भएन भने फेरि हामी अलिकति यहाँबाट कतै मन्दिरको दर्शनतिर पनि जानुपर्ने हुन्छ। हामी मनकामना माताको दर्शन गर्न जानैछ, हामी सिद्धकाली भगवतीको दर्शन गर्न जानैछ, अन्य कुनै हामीलाई थाहा नभएका तपाईँहरूलाई त्यस्तो छ भने भन्नु होला। यहीँ राधाकृष्ण मन्दिर पनि हुनुहुन्छ, सम्भवतः त्यहीँ पनि हामी पुग्छौं, सबैतिर जानु छ। तपाईँ हामी चिन्हहरू हेर्नु पनि छ, हेरिसकेर हामी भगवतीको शरणमा जानु छ, अनि तपाईँलाई पनि कामना गर्नु छ। यो असार महिनामा खानबारी शङ्ख सभामा कतिजनाले नाम टिपाउनु भएको छ, नाम टिपाएपछि हामी तपाईँलाई भरतपुर चितवनबाट देवघाटबाट हामी पण्डितहरू ल्याएर तपाईँको घरमै ग्रह शान्ति गर्ने तयारी पनि गरेका छौं, सम्भव भयो भने है। अब पारो तपाईँको मेष आदि बार राशिफल कसरी व्यतीत हुन्छ तपाईँको राशिफलको। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आजको दिन सफलतायुक्त दिन छैन, अलिकति 12 चन्द्रमाले गर्दा स्वास्थ्यमा गडबडी हुन्छ, काममा अवरोध आउन सक्ने योग छ। आजको दिन लग्नमा मंगल पनि भएकाले सावधानी अपनाउनु, मंगल पराक्रमिक पनि छ, अलिकति मंगलले रिसाह पनि प्रवृत्ति बनाउन सक्छ, सावधानी अपनाउँदै अगाडि बढ्नु राम्रो हुन्छ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ, लामो दूरीको यात्रा सँगसँगै काममा सफलता, आजको दिनमा जागिरमा पदवृद्धिको सम्भावना पनि राशिबाट संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामबाट सफलता हात पर्ने योग छ। कर्कट राशि हुनेको लागि लग्नमा बृहस्पति उच्च भएर बस्नु भएको छ, यतिखेर ग्रह असाध्य बलवान छन्, नवम स्थानमा चन्द्रमा हुँदा शेयर बजारमा पनि मनज्ञ धनार्जन गर्न सकिन्छ, खेलकुदका क्षेत्रमा पनि आजको दिन तपाईँको लागि राम्रो छ भने आध्यात्मिक चिन्तनमा आजको दिन तपाईँको लागि सफल बन्ने राशि कर्कटलाई संकेत देखिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामबाट पनि सफलता रहने आजको राशि सिंहलाई संकेत देखियो। 8 चन्द्रमा कहिलेकाहीँ भने चटपटेको भए रहन सक्छ, सावधानी पनि उत्तिकै मात्रामा रहनु।

0: कश्मीरमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। पुराना चिन्ता हुँदै गएका कामहरूबाट सफलता मिल्दै जाने युगहरू रहेका छन्। आजको दिनमा बोलेका कुराहरू ध्यानपूर्वक तपाईँले मनन गर्नु अथवा तपाईँले बोलेका कर्महरू अरूले साथ दिने युगहरू राशिमा वृश्चिक राशिलाई देख्न सकिन्छ। सामान्यतया स्वास्थ्यमा गडबडी रहन सक्छ। आर्थिक अवस्थामा कमजोरी हुने, आजको दिनमा खर्च निकै नै वृद्धि रहने खालका योगहरू पनि देखिएका छन् भने गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आजको मकर राशिको लागि उन्नति र प्रगतिको लागि राम्रो छ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आँटेका ताकेका कामहरूबाट सफलता प्राप्तिको लागि दिन शुभ छ। आजको दिनमा यतिखेर मकर राशिको ग्रह हेर्दा धनस्थानमा राहु भए पनि सप्तम स्थानमा बृहस्पति भएकाले पारिवारिक अवस्था कसिलो बन्दै जानेछ। विद्यार्थी हुनुहुन्छ, पठन पाठनमा खुब जाँगर चल्ने योगहरू राशि मकर राशिलाई देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ। लामो दीर्घ यात्राहरूमा सहज हुनेछ, काममा सफलता मिल्नेछ। गर्दै आएका हरेक कामबाट पनि सफलता प्राप्तिको लागि दिनहरू राशिमा संकेत देख्न सकिन्छन्। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट पनि सफलतायुक्त दिनहरू राशिमा मीन राशिको ग्रहमा संकेत राशिबाट देख्न सकिन्छ।
1: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी हरेक दिन तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा लागिरहेका छौं। हामी तपाईँसँग फोनमा प्रत्यक्ष रूपमा कुराकानी गर्छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै जिज्ञासाहरूको समस्याको पनि समाधान गर्ने प्रयासमा लागिरहन्छौं। एउटा कुरो भन्न मन लागिहाल्यो, धेरैले हामीले पहिले के भन्यौं, हामी केही दिन रहन्छौ खानपाली संखुवा सभामा, तपाईँहरू नआतिकन आउनु होला है भने मैले धेरै आउनु पनि भयो। अब कतिलाई म आएको थाहा पनि नहुन सक्छ, आज भोलि पनि हुन सक्छ। तुरन्तै तपाईँहरूलाई चिना हेर्न र चिना बनाउन मन लागेको छ, प्रत्यक्ष रूपमा भेटेर तपाईँका छोरा छोरी नाति नातिना भान्जा भान्जी अथवा आफ्ना श्रीमान श्रीमतीको के छ सम्बन्ध, पढाई स्वास्थ्य लगायत देश विदेशमा हुने कर्महरू बिग्रिरहेको छ भने तपाईँ एकचोटि सिधा सम्पर्कमा आउनुहोला। ग्रहको माध्यमद्वारा हामी जानकारी अवश्यमै तपाईँलाई दिने नै छौँ। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म आउने गर्छ। 9 बजे पछाडि हामी खानबारीमा चाँदनी चौकमा रहेको चाँदनी चौकबाट फुलपाती चौक जाने बाटोमा होटल होराइजनमा रहेका छौं, नजुकीकन त्यहाँ आउनुहोला र तपाईँ र हाम्रो भेटघाट रहनेछ। आफ्नो र आफन्तहरूको बारेमा तपाईँ र हाम्रो कुराकानी रहनेछ, प्रत्यक्ष भेटेर यति भने कार्यक्रममा हामी अब तपाईँसँग फोनमा कुराकानी गर्नेछौ। को हुनुहुन्छ अनि कहाँदेखि तपाईँ हाम्रो सम्पर्कमा आइरहनु भएको छ, हामी उहाँलाई जोड्ने प्रयास गर्छौ। अनि खानबारीमा चाहिँ अब छिटै आउनु पर्यो है। अब आज त कोही कति मान्छे हिँडिसक्नु भयो होला, नभएदेखि नजिकैबाट पनि हिँड्नु होला, भोलि पर्सि निकोपर्सिमा अब आएर काम भ्याउनु पर्यो है। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता पाँचतरबाट हजुरको शुभ नाम।
1: हेलो
0: हजुर, हजुरको शुभ नाम के पर्यो होला?
1: मेरो यमबहादुर हो।
0: यमबहादुर के?
1: विश्वकर्मा।
0: यमबहादुर विश्वकर्मा कुन ठाउँमा हुनुहुन्छ पाँचतरमा? यतिखेर फिदिममा हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ हजुरले थाहा
1: छ?
0: हजुर हजुर,
1: मित्र
0: रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
1: हजुर।
0: दैनिक रूपमा कि कहिले गए मात्रै? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोराको साल महिना गते समय भनिदिनु त।
1: 2067 साल 6 महिना 29 गते शुक्रबार।
0: 67 सालको फेरि भन्नु त।
1: 2067 साल
0: हजुर
1: 6 महिना 29 गते।
0: एकचोटि फोन राखेर सबै कुरा टिपेर फेरि फोन गर्नुहोला, कपीमा टिप्नुपर्छ, कपीमा टिप्नु भएनछ साल महिना गते समय टिपेर फोन गर्नुहोला। अहिले सुटिन्छु है राधेश्याम।
1: मैले
0: तपाईँलाई फेरि पनि भने तपाईँलाई भनेको मिलेको छैन, कार्यक्रम दैनिक रूपमा सुन्नु होला, कार्यक्रमको अनुसार चल्नु न है। ल राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी हरेक दिन मैले धेरैचोटि भन्ने गरेको छु, मैले कार्यक्रम तपाईँलाई रेडियोबाट तपाईँहरूसँग हाम्रो चिन्जान भएको, रेडियोबाट तपाईँको हाम्रो आवाज सुन्न थाल्नु भएको दशकौं भयो, अब अहिले पनि तपाईँहरूलाई साल महिना भन्न आउँदैन, कुन सालमा जन्मिनुभयो साल भन्ने, कुन महिनामा महिनाको नाम भन्ने, कति गते गते भनियो नि, अनि पो हुन्छ त है। तपाईँले भन्न आएन भने फोन डिस्कनेक्ट गरिहाल्छौ, तपाईँसँग कुराकानी गर्दैनौ। नरिसाउनु होला है, किनभने हामीले यो किन गरिरहेका छौँ भने तपाईँलाई शुद्ध होस्, तपाईँको चिना राम्रो आओस् भन्ने हिसाबले हामीले गरिरहेका छौँ। कोही जिज्ञासु हुनुहुन्छ फेरि पनि स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरुबा।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? यतिखेर
2: डोटीको दोवालदेखि अम्बिका खाउँ।
0: डोटीबाट अम्बिका भन्नुभयो?
2: अम्बिका, अम्बिका,
0: अमृता है
2: हजुर।
0: ए अनि अहिले तपाईँको लागि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? अहिले
2: बडी गेदार एफएममा।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कहाँ सुन्ने गर्नुभएको छ?
2: समयले भ्याएसम्म दैनिक रूपमा सुन्छु।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: म मेरा छोराको बारेमा।
0: हजुर, छोराको बारेमा?
2: हजुर।
0: अहिले लु भन्नु त, छोराको साल महिना गते समय?
2: 2068 साल
0: 2068 साल
2: मङ्सिर महिनाको 27 गते।
0: मङ्सिर महिनाको 27 गते
2: बिहान 11:30
0: 11:30 कुन जिल्लामा भयो जन्म?
2: दोतीमा।
0: के बारको जन्म हो?
2: मङ्गलबारको।
0: को हो यो मान्छे?
2: छोरा।
0: यो तपाईँको आवाज थर्किरहेको छ है, त्यहाँ रेकर्ड गर्नु भएको छ भने अर्को मोबाइलबाट गर्नु होला, त्यहाँबाट गर्नु भने फेरि फोन काटिन सक्छ है। यहाँबाट हेर्दाखेरि 68 मङ्सिरको 27 11:30 जन्म भयो। हरिकृष्ण नाम आउँछ छोराको, मिथुन राशि हुन्छ, तृतीयको दिनमा जन्म भएको देखिन्छ है। लग्न कुम्भ लग्न आउँछ, कुम्भ लग्नको मालिक शनि, शनि गएर बसेको छ, उच्च भएर भाग्य स्थानमा साह्रै राम्रो छ। सप्तममा माङ्गलिक छ, एउटा सामान्यतया 8 विवाह गराइदिनु होला। अहिले अलिकति छोराको लागि 14-15 वर्षको उमेरमा शनिको प्रभाव छ, तर यसले खासै फरक नपारे पनि सूर्य ग्रहण युगले धेरै कुरामा असर गर्छ। सूर्य ग्रहण युगको शान्ति गर्ने आइतबारको व्रतहरू बस्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है।
2: आइतबारको व्रत छोराले बस्ने, गुरुबा मैले बस्ने, छोराले बस्नु होइन?
0: छोराले बस्ने, हजुरले बस्नु होइन,
2: छोराले बस्ने आइतबारको व्रत हजुर।
0: हजुर हजुर।
2: त्यसपछि शुभ रङ, शुभ अङ्ग
0: 7 अङ्क, कालो रङ राम्रो हुन्छ, दक्षिण र पश्चिम दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छ, राधे राधे।
2: राधे राधे।
0: कार्यक्रम ज्योतिष दर्पणको यो व्यवस्था,
3: तपाईँको फोन ढिलो छ, तपाईँको नेटवर्कको गति बढाउन र सिग्नलहरू बढाउन यो
0: भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ़िरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विशेष जानकारी र तपाईँसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु फेरि पनि आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? मलाई प्राविधिकबाट यसलाई मिलिरहेको छ, सम्पर्कमा हुनुहुन्न। यतिखेर फेरि पनि हामी तपाईँसँग भएका विशेष कुराकानी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौं। कोही जिज्ञासु तपाईँ पनि आएर भन्न सक्नुहुन्छ। हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुन्छ। कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ यतिखेर? राधेश्याम हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? डोटीबाट हजुरको शुभ नाम? तुलसी जोशी। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर? बडी केदारबाट सुन्दै हुनुहुन्छ। अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? छोराको साल महिना गते समय भनिदिनु न।
2: 2071 साल। 25 गते।
0: 71 सालको जेठ महिनाको 25 गते।
2: 1:41
0: कुन जिल्लामा भयो जन्म?
2: जिल्ला बझाङमा हाम्रो।
0: अनि के बारको थियो?
2: आइतबार।
0: छोराको नाम चाहिँ ठबाट ठम कुमार अथवा ठरहरी नाम आउँछ, के नाम राख्नु भएको थियो?
2: प्रेम राज छ हजुर।
0: नाम बिग्रियो नि, यो पक्का हो त समय?
2: हजुर।
0: यहाँबाट हेर्दाखेरि के छ भने 71 सालको हो, जेठ महिना हो, 25 गते हो भने 1:41 जन्मेको हो भने तपाईँको लागि यहाँ के छ भने ठबाट नाम आउँछ, हस्ताको चौथो भावबाट है कन्या राशि देखिन्छ, अनि एकादशीको दिनमा जन्म भएको छ, लग्नमा महालक्ष्मी युग छ, धेरै उन्नति प्रगति गर्ने, पैसा धेरै कमाउने युग छ, तर कालसर्प युगले धेरै कुरामा बाधा पारिरहेको छ। अहिले पनि धेरै कुरामा समस्याहरू, स्वास्थ्यमा समस्या, आमा र बाबाको समस्याहरू होइन, धेरै कुरामा समस्याहरू छ। के छ अहिले भन्नु त? विद्यामा अहिले यो सरलाई 11 वर्षदेखि 23 वर्षसम्म राहु भन्ने गरेर चलेको छ। अहिले राहुले धेरै कुरामा दुःख दिइसकेको छ, राहुको शान्ति गर्नु, राहुको पूजा पाठहरू गर्नु धेरै कुरामा राम्रो हुन्छ है त।
2: हजुर।
0: अरू के छ?
2: अरू के मङ्गल दोष पनि छ हजुर,
0: मंगल दोष भन्नाले मांगलिक परेको छ, मांगलिक भन्दा पनि अहिले तपाईँको शरीरलाई ग्रहहरू बिग्रिएका छन्। शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने गर्दाखेरि धेरै कुरामा राम्रो हुन्छ है त। अरू केही छ कि विशेष? दुई अङ्क राम्रो हुन्छ भने सबैभन्दा राम्रो चाहिँ रात कालो रङ राम्रो हुन्छ, दक्षिण पश्चिम राम्रो हुन्छ है त। छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौँ, यतिखेर हामी मध्य भागमा छौँ, विश्रामको बेला आएको छ। एउटा कुरा जानकारी गराइहालौ, खानबारी शङ्खुवा सभामा हामी उपस्थित भइरहेका छौँ। चाँदनी चोकमा रहेको होटल होराइजनमा तपाईँ र हाम्रो भेटघाट रहनेछ अबको केही दिन, लगभग यो महिना रहन्छौ। तर पनि तपाईँसँग फेरि आउनु भएन भने फेरि तपाईँ र हाम्रो भेट नहुन सक्छ। चाँडै गरेर आज भोलि पर्सि पनि आउनुहोला र हामी भेटघाट गरेर तपाईँसँग विशेष गरी चिना हेर्छौ, जन्म कुण्डली तपाईँको लागि सच्याउँछौ। धेरै भक्तहरूको चिना उल्टो पाल्टो लिएर आउनु भएको छ अनि जन्म मितिहरू पनि उल्टो पाल्टो छन्। त्यसो भएको हुँदा तपाईँहरू सबै कुरा सही सही लिएर कपीमा लेखेर आउनुहोला अनि हामी भेटघाट गर्नेछौ र चिना बनाउनु परे पनि बनाउँछौ, उत्तिखेरै बनाएर दिइहाल्छौ, धेरै पनि लाग्दैन। अनि चिना बनाउँछौ पनि, चिना हेर्छौ पनि, तपाईँको चाहिँ ग्रह अनुसार रत्नहरू चाहियो भने रत्नको पनि व्यवस्था गर्छौ। अनि नवग्रह कवचहरू, राहु कवचहरू, मृत्युञ्जय कवचहरू होइन, काल सर्पका कवचहरू हामी तपाईँलाई उपलब्ध गराउँछौ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएका छौ, यतिखेर हामी खानपारीमा रहेका छौँ। अबको धेरै दिन बसाई छैन, अब लगभग बसाई हामीले छट्याउनु पर्ने अवस्था छ। त्यसो भएको हुँदा तपाईँहरू चाँडै गरेर आउनुभयो भने हुन्छ। आजसम्म कार्यक्रम सुन्नु भएको थिएन भने अब सुन्नु भएको छ, चाँडै गरेर आउनुभयो भने भेटघाट अवश्य अब हामीसँग रहनेछ। अहिले कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 76 1।
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ, निरन्तर तपाईसँगै छौ र तपाईसँगै रहनेछौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी पनि दिने प्रयासमा लागिरहेका छौ। एउटा कुरा के छ भने धेरै मान्छेको प्रश्न आज भोलि मलाई आउने गरेको छ, फोनबाट पनि आउँछ अरे, एक दुईवटा फोन अनि कहिलेका मेसेज आउँछ। गुरुदेव अब शङ्खुवसबाट धनकुटा आउने कि इटारी आउने कि दमक आउने कि कहीँ नआउने भनेर प्रश्न गर्नुभएको छ। कतैबाट पनि फोन आएको छैन, कहाँ आउनु, फोन आइदियो भने आउने हो, नभएदेखि चुप लाएर हामी घर जाने हो है। धनकुटामा भेट्न मन लागेको छ, धेरै हुनुहुन्छ लालीगुरा सेफेमबाट, रेडियो खबरपालिकाबाट कार्यक्रम सुन्नुहुन्छ अथवा भोजपुरबाट सुनेर पनि त्यो क्षेत्रमा हुनुहुन्छ पाखरीबासतिर भने गुरुलाई हामी यहीँ भेट्न चाहन्छौँ भन्नुभयो भने कतिजना हुनुहुन्छ सल्लाह गर्दै गर्नुहोला, भेटघाट हुन सक्छ। अन्यथा हामी सिधै इटारी झर्छौ अनि इटारीमा कहाँनिर बस्ने, इटारीमा पनि फोन आएको छैन, कसलाई भेट्न बस्ने, फोन आएर हामी पनि भेट्छौँ है भन्नुभयो भने भेट हुन सक्छ आजको मितिसम्म, भोलिदेखि फोन आयो भने हामी बस्छौँ। दमकतिरबाट पनि फोन आएको छैन, यो पालि हाम्रो बसाई खानबारीबाट सिधै भरतपुरको हुन सक्ने सम्भावना बढी छ, किनभने फोन अलिक कम आएको छ। फोन धेरै आयो भने बल्ल हामी तपाईँहरूसँग बस्नेछौ। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा यतिखेर आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिएका छौँ। बरु खानबारीमा चाहिँ हामी यो महिना पूरा पुरी भनेछौँ, बरु धेरै आउनुभयो भने अर्को यो असार महिना लागिसकेपछि पनि हामी बस्छौ। अब मैले भन्ने अनुसार ग्रह शान्ति गर्ने कुराहरूमा एकदमै यहाँ मैले जानकारी गरिरहेको छु, तपाईँको ग्रह शान्ति गर्न छ र हामीलाई नै ग्रह शान्ति गराउन बोलाउन इच्छा छ भने तपाईँहरू छिटै सम्पर्कमा आउनुहोला। गुरु म पनि गर्ने है, म पनि गर्ने भने कम्तीमा 8-10 जनाले फोन गर्नुभयो भने हामी उताबाट अब त पण्डितहरू पनि तयारी गर्नुपर्ने हुन्छ, बोलाउनु पर्ने हुन्छ सबैलाई। त्यसो भएको हुँदा तपाईँले चाहनुभयो भने हामी आउँछौ जहाँ तपाईँको गुरुहरू प्राप्त गर्नुहुन्न, काल सर्पयोग होस्, मूल शान्ति होस्, अश्लेष शान्ति होस्, ग्रह शान्ति होस्, ग्रहण योग होस् हो। त्यसो भएको हुँदा तपाईँले हामीलाई सम्पर्कमा रहेर विशेष कुराको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लाग्नुपर्ने हुन्छ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर उपस्थित हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? ए प्रभु, राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: ओखलढुङ्गा जिल्लाबाट कुन्तादेवी गाविस एकबाट तिल प्रसाद धमल हजुर।
0: तिल प्रसाद धमला। तिल प्रसाद जी अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले?
1: आज बजेको छैन गुरु, यो ओखलढुङ्गा एफएमबाट सुन्ने गरेको थियो, बजेको छैन, रेडियोमा समस्या आएको छ।
0: हिजो सुन्नुभयो कि सुन्नु भएन?
1: हिजो पनि सुनिनँ गुरु, मैले
0: कार्यक्रम आएन हिजो पनि।
1: हिजो खोइ के भयो मैले सुनिनँ गुरु, म बिहान अलिक काममा गएको थिएँ त्यही भएर।
0: ए हुन्छ, अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: गुरु मेरो बारेमा।
0: साल महिना गते समय भनिदिनु त।
1: 2047 साल असार महिना शनिबार 7 बजे बिहानको 2 गते बिहान 7 बजे गुरु।
0: 2 गते अनि 7 बजे, ठ्याक्कै 7 बजे हो?
1: 7 बजे हो गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: ओखलढुङ्गा जिल्लामा गुरु।
0: ओखलढुङ्गा जिल्लाको कहाँनिर पर्यो घर?
1: घर मोलुङ गाउँपालिका 1
0: मोलुङमा पर्यो है। 47 सालको असारको 2 गते 7 बजे बिहान पूर्व भाद्रपदा नक्षत्रको 4th पावबाट दीबाट नाम आउँछ। के हो तपाईँको नाम? यो तपाईँको आफ्नै हो?
1: मेरो आफ्नै गुरु, मेरा चाहिँ दाईहरू दिदीहरू मर्नु भएको अरे, अनि के भएर दिलानाथ दीबाट आउने, अनि दिलानाथ नराखेर तिल प्रसाद भनेर राखिदिनु भएको छ यहाँ गुरुले, त्यतिकै
0: यो नाम राख्न आएन होला नि त। दीबाट आउँछ नाम, दीपक अथवा दिननाथ आउँछ, मिन राशि हुन्छ, लग्नमा बृहस्पति राम्रो छ, आमदामी राम्रो गर्नुभएको छ, लग्नमा सूर्य पनि छ, लग्नमा बृहस्पति पनि छ, अलिकति यतापट्टि आएर हेर्ने हो भने महालक्ष्मी पनि छ, साह्रै राम्रो भाग्य छ। तर सप्तम स्थानमा शनि छ क्या, सप्तम स्थानमा शनि बस्दाखेरि अलिकति वैवाहिक जीवनमा चाहिँ के भयो, अलिक चिपसँग बिहे भएर झगडा परिरहन्छ कि दुईटा बिहे भयो?
1: दुईटा दिए होइन गुरु, एउटै दिए हो। अब कहिले काहीँ त उतार चढाव, अब घर बेला कहिले काहीँ कराउनु पनि पर्छ न, त्यस्तो खासै नराम्रो छैन गुरु।
0: सातौं शनिको योग छ, विशेष ध्यान दिनुहोला। सातौं शनिको लागि शान्तिहरू गर्ने कामहरू गर्दै गर्नुहोला, शनिको लागि विशेष पूजा पाठहरू गर्दै गर्नुहोला होइन।
1: अब गुरु अब सबै राम्रो भन्नुहुन्छ यो तिनीहरू हेराउँदा होइन मैले
0: हजुर,
1: तर त्यो चाहिँ जस्तो काम बन्दैन गुरु। अब जागिर छ के छ के हुन्छ पैसा पैसा छ भन्ने कुरो गर्नुहुन्छ, त्यसले मलाई रोकेको अब जागिर पनि हुँदैन।
0: अब तपाईँलाई 22 वर्षदेखि 30 वर्षसम्म सङ्कट थियो, थाहा छ कि थिएन?
1: सङ्कट छ भन्ने कुरो त भन्नुभयो त्यो
0: 22 देखि 30। तपाईँलाई कतिजना गुरु बोलाएर कतिचोटि शान्ति गर्नुभयो मलाई भन्नु त
1: हजुर।
0: तपाईँलाई कतिचोटि 8 वर्ष चल्छ सङ्कट, 8 वर्षमा कतिचोटि कतिजना बाहुन बोलाएर शान्ति गराउनु भयो भन्नुभयो मलाई?
1: त्यसो शान्तिहरू त गुरु केही गरेको छैन
0: हो। अनि ग्रह छ, ढुङ्ग्रोमा दुधेर अडिन्छ हजुर,
1: त्यो त अडिएन गुरु। त्यो सबै कुरो हामीले जान्दा पनि जान्दैन हेर्नु, अलि हाम्रो आर्थिक अवस्था पनि कमजोरी थियो कहिले कहिले हेर्नु।
0: यस्तो हुन्छ, पैसा अहिले पनि कमी भयो भने मैले भनेको छु, तपाईँसँग साँच्चीकै पैसा कमी हो भने म निशुल्क काम गरिदिन्छु भनिन मैले। तपाईँ सम्पर्कमा आउनु पर्यो, गर्न मन हुनु पर्यो, गर्न रहर गर्नु पर्यो होइन। अब तपाईँलाई त्यो बेला सङ्कट थियो, त्यसले केही पनि काम राम्रो गराइदिएन। अहिले पनि तपाईँलाई ग्रहमा अशुभ सङ्केतहरू छन्, केतुहरू चलिरहेको छ 34 वर्षबाट। एकचोटि राम्ररी ग्रहका शान्तिहरू गर्नु, राम्ररी पूजापाठ गर्नु एक नम्बरमा। अर्को कुरा के हो भने तपाईँको यो चिनाले वा तपाईँको समय फरक पर्यो भने म जान्दिनँ, 9 बजेदेखि तपाईँको लग्नमा बृहस्पति, बृहस्पति त कुल दीपक भन्न पढ्यौँ हामीले, लग्नमा बृहस्पति भयो भने कुलको दीप, असाध्य इमान्दारी, असाध्य राम्रो, असाध्य भाग्यमानी, धेरै उन्नति गर्ने प्रगति गर्ने भन्ने मान्छे। त्यसमा पनि महालक्ष्मी युग परेको छ, महालक्ष्मी युग पनि फेरि मिनको चन्द्रमा, यसै पनि राम्रो भयो है। त चिनै मिल्दैन भने त तपाईँको समय मिल्दैन होला। अब हामीले तपाईँलाई सबैले राम्रै भन्नुहुन्छ, तपाईँको मिल्दैन भने तपाईँले समयमा केही न केही गडबडी गर्नुभएको छ होला नि त।
1: समयमा त्यस्तो गडबडी छैन भन्नुहुन्थ्यो, अब हामीलाई त के थाहा रह्यो, बुवा मम्मीले जति बेला जन्मे त्यति बेला घडी हेरेर टाइम ठ्याक्कै लेखेको भन्नुहुन्थ्यो होइन गुरु
0: हजुर।
1: अनि अब मेरो चाहिँ अहिलेको वर्ष कस्तो छ त गुरु, मलाई जागिर खान असाध्यै रहर छ।
0: मैले भने त तपाईँलाई सरकारी जागिरमा छ, पैसा पनि राम्रो छ, आमदानी पनि राम्रो छ, सबै कुरामा राम्रो छ। अब तँभन्दा मैले के भन्नु भनौँ न, यहाँबाट हामीले हेरेर भनियो तपाईँको, तपाईँले जागिर खानु भएन ए छैन छैन भन्ने कुरो भएन। तपाईँको यहाँबाट हेर्दा के छ भने धेरै कुरामा राम्रो छ, ग्रहको शान्तिहरू गर्ने, ग्रहको पूजापाठ गर्ने है।
1: कुन ग्रहको गर्नु गुरु?
0: तपाईँले अब नवग्रहको शान्तिहरू गर्ने, महामृत्युञ्जय जप गर्ने, केतुको जप गर्ने, यति गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। सातौं शनि छ, सातौं शनिले वैवाहिक जीवनमा दोष दिन्छ, यसको पनि शान्तिहरू गर्दै गर्नुहोला है।
1: ए गुरु, अनि अरू घर परिवारमा छोराछोरीहरूमा त्यस्तो घर गृहस्थीमा के नराम्रो केही देखिन्छ त गुरु?
0: त्यस्तो केही पनि देखिँदैन, पति पत्नी बीचको सम्बन्ध चाहिँ यो शनिको कारणले गर्दा कहिले काहीँ दोष लाग्न सक्ने हुन्छ।
1: ए मैले
0: शनिको के मन्त्र पढ्दा राम्रो हुन्छ त गुरु? भन्ने मन्त्र हुन्छ गुरु, गुरु गरेर पढ्नुपर्छ सबै आफूले गर्नलाई। तपाईँहरू सबै आफै गर्न खोज्नुहुन्छ अनि गुरुहरू बोलाएर गएर शान्ति गराउनु, पूजा पाठ गराउनु। अहिले छुट्टिन्छु, राधे राधे
1: राधे राधे गुरु।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौ। हामी तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारी हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। 98453 97 658 र 98142 73 601 सम्पर्कमा हामी आउने प्रयास गरिरहेका छौं, जोडिनुहोला। एउटा कुरा के हो भने नि, हामीले भनेको मिलो मिलेन अथवा अर्कोले भनेको मिलो मिलेन भन्नुभन्दा पनि सबैभन्दा पहिले तपाईँले साल महिना गते समय परिपक्व चाहिन्छ। यहाँ के भइरहेको छ भने चिनाहरा न रहर लाग्ने, समय नहुने, अनि यसो भनिदिउँ न 7 बजे भनिदिउँ, 5 बजे भनिदिउँ, 12 बजे भनिदिउँ होइन, त्यो भन्यौँ भन्ने खाले कुरो बिग्रिन्छ, तपाईँको झन् मन बिग्रिन्छ। त्यसरी मैले भन्ने गर्छु, 2-4 रुपियाँ हामीलाई तपाईँले दक्षिणा राखेर चिना हेरेर आउनु भयो भन्दैमा तपाईँको चिना हेरिहाल्ने होइन। जसको साल महिना गते समय बार जिल्ला ठ्याक ठ्याक ठ्याक ठ्याक ठ्याक छैन, उहाँहरूको हेर्न मिल्दैन, त्यसो कुरो। त्यही भएर तपाईँहरूले जबरजस्ती हामीलाई अच्छाको अरूमा चिना हेर्नु भयो भने के हुन्छ? भनेको केही मिल्ने गुरु, तपाईँले राम्रो भन्नुहुन्छ, राजेक भन्नुहुन्छ, पैसा पैसा भन्नुहुन्छ, केही पनि छैन भन्नुहुन्छ। एउटा कुरो, समय अब नमिलेर हुन सक्छ, त्यो पक्का पक्की हो। अर्को कुरा, तपाईँले बेलामा गएर शान्ति गर्नुपर्छ क्या हजुर, बुझ्नुभयो कि भएन? गाई ब्याएको छ भने लैनो गाईलाई मजाले चाकर गरेर खोले पानीहरू दिएर दुध आउने हो। अनि गाई ब्याउन आँटेको छ, गाई थाक्न पनि आँटो, तपाईँलाई खोले पानी जति दिए भने गाईको दुध धेरै हुँदैन। लैनो जति गाई थाक्ने बेला त गाईमा जति खुवाए पनि हुन्छ, हुँदैन नि हजुर। हो, तपाईँले बेलामा ग्रह शान्ति गर्नु पर्यो, बेलामा पूजा पाठ गर्नु पर्यो, बेलामा चाहिँ ब्राह्मणलाई बोलाएर घरमा यज्ञ लाउनु पर्यो, अथवा कुनै मन्दिरमा गएर यज्ञ लाउ, कहाँ सम्भव छ, बेलामा लाउनु पर्यो। हात भाँच्यो अनि दौडेर आएर हामीलाई के गर्ने भनौँ न, हात भाँचिनु भन्दा पहिले आएको हात भाँचिनेबाट हामी रोक्न सक्छौ। तपाईँलाई रोग लाग्यो, रोगभन्दा पहिले आएको हामी तपाईँलाई रोक्न सक्छौ। त्यसो भएको हुँदा विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष कुराका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौं। त्यसो भएको हुँदा तपाईँहरूलाई हामीसँग चिना हराउँदैन, हाम्रो भाग्य चेन्ज हुने होइन, हामीले तपाईँको चाहिँ ग्रह शान्ति गर्दैमा तपाईँको शरीर परिवर्तन हुने होइन। तपाईँले पहिले कुरो समय मिलेको ल्याउनु पर्यो, समय मिलेको ल्याउनु भयो भने हामीले गर्दाखेरि तपाईँलाई धेरै कुरामा सकारात्मक ऊर्जा आउँछ, तपाईँलाई तपाईँको भावना परिवर्तन हुन्छ, तपाईँको सोच परिवर्तन हुन्छ, र तपाईँले राम्रो काममा आँखा जान्छ, राम्रो काममा माइन्ड जान्छ, राम्रो काममा तपाईँले सकारात्मक सोचेर अगाडि बढ्नुभयो भने वास्तविक तपाईँको जिन्दगी सफल रहन्छ भन्ने कुरा हो है। त्यसो भएको तपाईँले के बुझ्नु पर्यो भने, मान्छे कतिले के भन्छन्, मैले त ग्रह शान्ति गरेको गर्छु कुरो केही भएन भन्नुहुन्छ। अनि कतिजना गुरु, हाम्रोमा त एकजनाले सबै सक्दिनुहुन्छ, जान्ने हुनुहुन्छ, अरे के सक्ने हो जान्नेले, एकल गुरुले जतिसुकै छिटो जोते पनि एक बिघा जोत्न सक्दैन के अरे, दुई तिन कठा होला, कति सक्छ मलाई पनि थाहा छैन। फेरि भनेको काम गर्ने हो नि, जतिसुकै जान्ने भए पनि नजान्ने भए पनि काम गर्ने हो, मन्त्र जप गर्ने हो, कल्पना गर्नु त शनिको 23,000 पल्ट जप गर्नुपर्छ है, वैदिक मन्त्र ओम शनो देवी रविष्ठय आपो भवन्तु पितये संजो रवि स्रवन्तु न, एकचोटि भयो यसरी, ओम शनो देवी रविष्ठय आपो भवन्तु पितये संजो रवि स्रवन्तु न, ओम शनो देवी रविष्ठय आपो भवन्तु पितये संजो रवि स्रवन्तु न, ओम शनो देवी रविष्ठय आपो भवन्तु पितये संजो रवि स्रवन्तु न, भनेको भनेर अल्छी लाग्दैन गुरुलाई, लाग्छ नि। अनि कहिलेकाहीँ अल्छी लाग्छ, एकछिन रोक्न मन लाग्छ, कहिलेकाहीँ त स्पिड भन्न अलिकति ढिलो हुन्छ होइन। त्यसो भएको हुँदा 23,000 पल्ट शनिको जप गर्न भन्नुहोस् त, एकजना ब्राह्मणले भ्याउन धौधौ छ, दिनभरिमा धौधौ हुन्छ क्या। अनि रुद्री कता गयो, रुद्री पाठ गर्नु परेन, हरि ओम नमस्ते रुद्रमन्य भौतौदैकवे नमः बाहुभ्यामुदते नमः ज्याते शिवा तनु र घोर पाप काश्विनी, यसरी किन बुदुलुदुलु गरेर भएन, मुख पनि अलिकति बोल्नु पर्यो वास्तविक हो नि। तपाईँलाई तपाईँको घरमा आएर ब्राह्मणले पढ्छन्, हामीले पढ्छु, मैले पढ्छु भने गुनगुन गुनगुन मात्रै गरेर भएन क्या हजुर, क्लियर रूपमा मैले धेरैचोटि भन्ने गरेको छु, तपाईँहरू ग्रह शान्ति गराउँदा पूजापाठ गराउँदा नआर्तिकन गराउने हो, गुरुबा आर्तिनु भयो भने गुरुबा लु तपाईँ आज जानु, फेरि म अर्को दिन बोलाउँछु कि पहिले भन्ने बेला मेरोमा आएपछि आत्तिन पाइँदैन, बिहान 17 बजे आइपुग्नु पर्छ, बेलुका 17 बजेसम्म तपाईँले मलाई समय दिनुपर्छ, गर्ने भए चार ठाउँमा भ्याउने भए राधेश्याम अहिले नआउनुहोस् भनिदिने सिधै, र पो काम हुन्छ। आयो अहिले मलाई हिजो अस्ति कहिले भन्नुभएको थियो, यहीँ आउनुभएको थियो, खानपारीमा आउनुभएको थियो, के भन्नुभएको थियो भने उहाँले 18,000 जप गर्नुपर्ने, एउटा मन्त्रमा बराबर एक माला हुन्छ हो कि 1,000 हुन्छ भन्नुभयो अरे बिचरा राहुको लागि। ओम कया नक्षत्र आभुवदति सदा वृद्ध सखा कया सतिष्ठया वृद्धा ओम राम राहवे नमः, यो मन्त्र हो। यो एकचोटि गरेपछि एकचोटि हुन्छ क्या हजुर, एकचोटि गरेपछि न एक माला हुन्छ, एक माला भनेको न 100 हुन्छ न 1,000 हुन्छ। त्यसै गरी राहुको जप गर्दाखेरि एक दुई घन्टामा चटचोटि पारेर गुरुबा त भागिहाल्नुभयो भन्नु मलाई हिजो भन्नुभयो, हिजो हो कि अस्ति भन्नुभयो, त्यस्तो गर्न भएन के, मैले कुनै पनि गुरुलाई तोकेको छैन, यो गुरुले गरे, मलाई थाहा छ त गुरुको, मलाई तपाईँको भक्तहरूले भन्नुहुन्छ हाम्रोमा फलानु गुरु हुनुहुन्छ, फलानु गुरुले यसो गर्नुभयो भन्नुहुन्छ मलाई, तर म त नाम लिन चाहन्न, यहाँ आफै आफैलाई गल्ती देखाउनुहोस्, म आफैले गरेँ भने त्यो गल्ती मेरै भयो, मैले पनि सम्झिनुपर्छ, त्यसो भएको हुँदा हामी के गर्छौँ भने ग्रहका शान्ति, ग्रहका पूजा, ग्रहका पाठ, ग्रहका ध्यानहरू, विधिहरू अझ भएन सप्ताह लाउँदा पनि मैले चाहिँ के गर्छु भने ए हजुर हतार हुन्छ नि हो, हतारमा हतारमा ठग्न हुँदैन क्या। सचिदानन्द रूपाय विश्वप्रत्यादिहे तवे तापत्रय विनाशाय श्री कृष्णाय वयम नमः, यसरी पाठ गर्नुपर्छ। यो पाठ गर्दा गर्दै कहिले कहीँ के हुन्छ, सुरु दिन थाल्नुपर्ने, सुरु दिनमा के के भएर अस्ति हामी ओखलढुङ्गा गएको, सुरु दिन जुन थाल्नुपर्ने दिनमा चाहिँ बल्ल नान्मुखी श्राद्ध गर्नुपर्ने भनेको त्यहाँ त्यस्तै अवस्था आइपऱ्यो। एक दिन त्यहाँ ढिलो भयो, अन्तिममा सँगै गर्नुपर्ने भयो, दुई दिन त्यहाँ ढिलो भयो, अनि पाँच दिनमा पाठी भन्नुपर्ने भयो, अझ स्पिड गऱ्यो हामीले त्यहाँ धेरै स्पिड अझ बिस्तारी गर्न भनेर गएको थिएँ म ओखलढुङ्गामा उर्मिला दिदीकोमा, अझ के भयो अझ स्पिड भयो आनन्दले क्या पाठ सुन्दा आहा भन्ने होस् न, गुनगुन गुनगुन मात्रै गरेर पाठ हुँदैन हजुर, त्यहीमाथि पनि माइकमा पाठ गर्यो भने के हुन्छ त्यो माइकको त्यो आवाजले ढ्याङ ढ्याङ ढ्याङ ढ्याङ गर्छ क्या आनन्द बिना माइकमा। ओम कृष्णाय वासुदेवाय देवकी नन्दनाय च नन्द गोप कुमाराय गोविन्दाय नमो नमः, यसरी पो पाठ गर्नु होला, गुटुटुट पाठ गरो भ्याए भन्थ्यो भित्र त कर्तालाई के थाहा, आफूभन्दा तल बसी आउँछन्, हातमा नरिवल ल्याउँछन्, हातमा बेलपत्र बेलको दाना ल्याउँछन् श्रीफल, अनि उहाँलाई पनि ओम नमो भगवत वासुदेव जो पनि भन्नु उनीहरू अलिअलि उङ्गिरहेको हुन्छन् निलाइरहेको हुन्छन् अनि त जे भन्दैन बाबा उनले, त्यसरी हुँदैन, पाप लाग्छ नि हामीलाई हजुर। अर्को कुरो के छ भने तपाईँको घरमा आएर मैले गरेर शान्ति गरेँ, तपाईँको मैले गरेर शान्ति गरेँ भने तपाईँलाई मैले ठगेँ भने 10% मलाई पाप लाग्छ, तपाईँलाई राम्रो काम गरेँ भने तपाईँलाई ग्रह शान्ति गर्दा 10% त ग्रह मेरो पनि शान्ति हुन्छ क्या। त्यही भएर ब्राह्मण गुरुहरूले प्रायः जसो घरमा ग्रह शान्ति गर्नुहुन्न, किन भन्दा उफ उहाँको परिवारको पनि 10% तपाईँको परिवारको शान्ति गर्दा भइरहन्छ, अनि 10 घरमा शान्ति गर्दा उहाँको 100% पुगेन ल हेर्नु त, यसो भन्दै गर्दा फेरि गर्न नहुने होइन, फेरि गर्नुपर्छ तर त्यति धेरै चाहिँ आँतिनु पर्दैन। फेरि ब्राह्मणले त गायत्री मात्र जप गर्नु पर्यो बिहान बिहान उठेर कि छैन, जप गरेको प्राणायाम छैन होला, जप छैन होला, शिखर बन्धन टुप्पी बन्धन केही छैन होला, अनि कहाँ हुन्छ यतिखेर कोही जो यहाँ सो हुनुहुन्छ स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरुजी,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रभु?
2: म ओखलढुङ्गा चिसङ्गरी गाउँपालिका टिमबाट रमेश परियार।
0: रमेशजी तपाईँ केही पालिकाका कुरो हुँदैछ अहिले
2: चिसङ्गरी,
0: अनि हामी आएको थाहा पनि भएको थियो अस्ति नै ओखलढुङ्गा,
2: त्यही त हजुर आएको थाहा पाएको, तर आउँदा पनि मेरै घरको बाटो जानु भयो, तर हजुरको नम्बर चाहिँ स्विच अफ थियो प्रायः।
0: ए अनि गाडीमा हुने त अफै हुन्छ नि प्रायः होइन,
2: त्यही त भेट्ने चाहिँ ठुलो रहर थियो, कोसिस गरेको तर अलिकति यता अलिकति मरौ परेर गाउँमा पनि त्यही भएर बिजी पनि भयो।
0: के कोसिस गर्नुभयो भेट्दाखेरि केही आउनु भएन अनि त्यहाँबाट हिँड्नु भएन, तपाईँले खालि झुट बोल्ने क्या, कोसिस भनेको तपाईँ त्यहाँ आएर मलाई पालो नपाएर नभेटेर फर्केर कोसिस गरेको भेट्ने भने घर बस्नुभयो, कोसिस के गर्नुभयो?
2: कोसिस गरेको हो तर
0: सुन न, म त साह्रै छुच्छु मान्छे है, फेरि प्याचुच भनिदिइहाल्छु म त है,
2: गाउँमा मरौ पर्यो अनि अब जुठोको मान्छे के जानु त भन्ने कुरा,
0: अनि गाउँमा मरौ पर्दा तपाईँलाई गाउँभरिलाई लाग्छ जुठो चाहिँ कस्तो गाउँ हो त?
2: होइन अब गाउँ भन्दा पनि यहीँको हजुरआमा बुझ्नु भएको थियो अनि जसरी पनि म त जुठैमा भयो नि।
0: हजुरको को पर्ने?
2: मेरो हजुरआमा पर्ने
0: पर्ने कि हजुरआमा हो?
2: मेरो हजुरआमाको बहिनी, हजुरआमा नै
0: हजुरआमाको बहिनी। हजुर अहिले कसको बारे मेरो?
2: अहिले मेरो छोरीको बारेमा।
0: साल महिना गतेसम्म भन्नु त?
2: 2082
0: चैत्र महिना
2: 30 गते सोमबार।
0: 30 गते सोमबार
2: साँझ 6:53
0: 6:53 साँझ कुन जिल्लामा जन्मिनु हो? तपाईँको को हो मान्छे? राशिको नाम गोमा, कुम्भ राशि हुन्छ, लग्नमा तुला लग्न, कति राम्रो लग्न छ हेर त, कति भाग्यमानी, चन्द्र ग्रहण युग छ, राहुमा जन्म भएछ, चिसोबाट ध्यान गर्नु है, राहु चले रहेछ, जन्मबाट चिसोको समस्या, स्वास्थ्यमा समस्या आउँछ, अलिक खर्चिलो खर्चिलो युग छ, पढाइमा पछि अलिक कम कम हुन्छ, 12 राहु भनेपछि अलिक गाह्रो गाह्रो 13 छ यो राहुको, विशेष गरी अहिले म मन्त्र पनि भनेको छु, मन्त्र जाप गराउनु 18,000 चन्द्र ग्रहण युग लागेको छ, यो चन्द्र ग्रहण युगको पनि शान्ति गराउनुपर्छ, यी दुई चिजका शान्ति गर्नु, अनि बल्ल अलि पछि काल सर्पको शान्ति गर्नुपर्छ, सुनको सर्प बनाएर पञ्चमीको दिनमा पूजापाठ गर्नुपर्छ। अहिले चाहिँ एउटा नाकपाश यन्त्र भन्ने हुन्छ क्या, नाकको बुटी हुन्छ हामीसँग भनौँ न होइन, फेरि हामीले भनेको अनि अन्त गरेर केही लाउनु होला र मैले त लाएँ भन्नु फेरि काम बिग्रेपछि गुरुले भनेको बुटी लाएको र पनि काम गरेन भन्नुहुन्छ फेरि तपाईँहरू त्यसो नगर्नु होला हामीलाई दोष दिनुलाई हामीले भनेको चिज लाउनुहोस् हामीले भने काम गर्नुहोस् हामीले भने जति नै मन्त्र जाप गराउनुहोस् है बुझ्नुभयो कि भएन त्यसो भएको हुँदा अब तपाईँले के हुन्छ भने ग्रहका शान्तिहरू गर्दै ग्रहका पूजापाठहरू गर्दै अगाडि बढ्नु होला राहुको शान्ति गर्ने एउटा कवचहरू धारण गर्ने पूर्णिमाको दिन व्रत भने राम्रो हुन्छ है अरू के छ छोरीको नाम मैले भने के थाहा छ गोमा राशि के हुन्थ्यो एकदम ध्यान दिएर सुन्नु भएको छ धन्यवाद छुट्टिन्छ राधे श्याम हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं निरन्तर छौं र निरन्तर रहनेछौं र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहन्छौं यतिखेर हामी शङ्खुव सभाबाट छौं शङ्खुव सभाको हामी खाँदबारीमा चाँदनी चोकमा रहेका छौं तपाईँ भेट गर्न आउन सक्नुहुनेछ चाँदनी चोकमा आएर होटल होराइजन कता हो भनेर सोध्नु होला अब हामी यो हप्ता पूरा पूरी खाँदबारी शङ्खुव सभामा रहनेछौ त्यस पछाडिको यात्रा कता रहनेछ पाँच दिन पछाडि हामी जानकारी गराउँछौ यहाँबाट हिँड्नुभन्दा दुई तिन दिन अगाडि हामी खबर गर्छौँ यहाँ आउँदैछौँ अथवा हामी घर जाँदैछौँ भनेर खबर गर्दै गर्दै हामी जानेछौँ अबको हप्ता खानबारीको लागि छुट्याइएका छौँ हप्ताभन्दा धेरै आउन चाहनु भयो भने फोन सम्पर्क गर्दै गर्नु होला अन्यथा हामी फेरि छोडेर जानुपर्ने हुन सक्छ त्यसो भएको आज भोलि पर्सितिर अब आउने क्रम जारी अनि बाक्लिदो अवस्थामा आउनु होला हिजो अस्ति पातलो हुँदै गएको छ भन्दै आजको लागि पनि कार्यक्रमबाट उजेलो पर्छु भोलि मेरो उपस्थिति तपाईँ र मेरो भेट रेडियोमा हुनेछ राधे राधे।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। यस्तै अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएकोले आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने नगर्ने बारे अनिश्चित छ। रासपाको प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ। आजबाट शुरू हुने प्रदेश अधिवेशन असार 1 सम्म सम्पन्न हुने रासपाले जनाएको छ। बागमती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ। बागमती प्रदेशको अधिवेशन काठमाडौँमा हुँदैछ। यसअघि रासपाको जिल्ला अधिवेशन जेठ 23 र 24 गते भएको थियो। असार 7 देखि 9 गतेसम्म रासपाको प्रथम महाधिवेशन चितवनमा हुने भएको छ। कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, मधेस प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा भने मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गढ जलविद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गढ हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालीवासमा विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। आयोजना निर्देशक रमन सिंहका अनुसार आगामी 4 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाले छिट्टै बाँध, गाडपार र खरापमा प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिएको छ। मुस्ताङको थासाङ गाउँपालिका 4, घासामाको पहिरो थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहको भनाई छ। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिए। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढ़ी प्रभावित देखिएका छन्। सरकारको निर्देशन अनुसार लखेटेका द्रुत कार्यटोलीले 7,00,000 अण्डा र 183 टन दाना पनि नष्ट गरेको उनले बताए।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुती गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलाक जस्ता पार्दाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म हुलाक जस्ता पार्दा नै किन्छु नि काका।
6: हुलाक है, अरू किन खोज्ने?

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो पनि।
1: जस्ता पाता

0: हुलास भए अरू किन खोज्ने?
1: होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने
1: कमिंग अप नेक्स्ट
2: द गुड मर्निंग शो भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नम्बर चारका अध्यक्ष रामेश्वर अहिर पक्राउ परेका छन्। भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको स्थानीय भनी सिफारिश गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिर सहित चारजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढ़वाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा इरान र इजरायलले एक अर्का विरूद्ध गरिरहेको आक्रमण रोक्न सहमत भएको बताएका छन्। इरानले यसअघि शुरू गरेको इजरायल विरूद्धको सैन्य आक्रमण स्थगित गरेको जनाएको हो। यता इजरायलले पनि तेहरानमाथिको हमला बन्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि इजरायलले लेबननको हिजबुल्लालाई लक्षित गर्दै हमला जारी राखेमा पुनः आक्रमण गर्ने तेहरानले चेतावनी दिएको छ। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा निर्वाचित भएका छन्। भैरहमा सम्पन्न संघको पाँचौं अधिवेशनबाट 69 मत प्राप्त गरी थापा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले 49 मत प्राप्त गरेका छन्। थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। चार वर्षअघि भएको निर्वाचनमा पनि थापासँगै गौचन पराजित भएका थिए। हवस् त कान्तिपुर डायरी अहिले यति नै। अहिले मध्याह बाह्र बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्ते।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296526

0: गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर यकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर यकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: आमा भने कि देवी हुन्,
3: होइन भूत हो।

0: फ्रेन्डसिप हेलो फ्रेन्डसिप
1: फ्रेन्ड त मम्मी जस्तो बदमास हुँदैन नि
0: सबै मान्छे बदमास छ तर आमा एकजना मात्रै यस्तो हुन्छ जो अन्त बदमास बन्यो भने पनि आफ्नो छोराछोरीका लागि सधैँ इमान्दार हुन्छन्।

0: friendship? Friendship?
1: नाइ म फ्रेन्डसिप गर्दिन सबैजना बदमास मात्रै हुँदो रहेछ
0: बदमास
1: तिमी जस्तै एउटा बदमास साथी यही भेटेको थिए
0: किन आज त्यही तिम्रो यही आउने बदमास साथीले मलाई तिमीलाई लिन पठाएको
2: सुन्नु पटौली त पुगेर आयो तर घर पुग्न अझै तिन चार दिनको बाटो छ सबै साथीहरूले पनि छोडेर गइसके मलाई त कस्तो डर पो लागिरहेको छ त
3: के मैले यत्रो वनको बाटो डर त मलाई पनि लागिरहेको छ नि त्यही पनि कोही आउँछ कि एकछिन बाटो हेरौँ न है
4: दाजै बगा लगाएर गएको छन् क्या हो अधेरि पर्नला क्यारियो
5: क्यारियो र अब जाने गइसके अब एउटा राम्रो छुट्टी भेट्यो त बाटोमा सँगसँगै हिँड्ने हुन्थ्यो
4: ल ल पाइला छिटो चालौँ
5: ल चालौँ चालौँ चालौँ

0: 家鬼。
1: 哦，爸爸来了，俺们这边的人在你家那边打一个，来，快点，快点，别动来。
2: ल ल राम्रोसँग जाउ तिमीहरू
3: पनि ल ल मेरो घर कता नि कुनै पारी गाउँमा देख्नु भयो भेट्दैन
2: रातो बाँकी छ एकैछिन बसिकन के कुराकानी गरौँ न

0: एकान्छा बालाई भनिकन पारी गाउँमा हात माग्न चाहिँ जानै पर्छ है।
1: हो त्यही कुरा भन्नुभयो त

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरुकै सहर्ष गरिमा डाक्टर उमर बी नायकद्वारा नियमित 2083 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जीवनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जुन्डेस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँदेखि 2083 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोला खाँदरी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 50 7 70 029 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएसएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन हो।
3: एनसीएसए कम्प्युटर सेन्टर खाँदै सङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौँ विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878667 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615349444
3: र 0295901055।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98009 0062।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्के अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
3: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

ज्यामिरे र बाजकलीको कथा। आज ज्यामिरेको बुबा अर्थात् राउटेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटान छ, तर बाजकली भने ज्यामिरेको खोजिनु थियो।

लगाउने भेषको सा फरक हो, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीड़ा सबैको एउटै हुँदो रहेछ। यही राज्य समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनको कथा जीवन।

请你的

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59-8-1। जनक पौडेली, 9852-58-344 र 0295-62-48।
3: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सम्कुवा सभा।

जापान तथा अस्ट्रेलिया जानको लागि उत्कृष्ट शैक्षिक गन्तव्य सगोल इन्टरनेसनल एजुकेसन एन्ड कन्सल्टेन्सी पुतली सडक काठमाडौँ।

0: उम्खानी मेला 2081 गत वर्ष झै यस वर्ष पनि खेलकुद साथै विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा भव्य मेला आयोजना हुँदैछ र आज कलाकार सुमित्रा
1: बुढामङ्गलको मनमा लागेको कुकुरी मेट्नु मन र पनि लिएर होला नि घरमा जाउँ त केटाहरूलाई बोलाउने
2: तँ रेडी भएर बस म रेडी भएर आइहाल्छु है
1: मेलामा जानु लागेको बेलो पनि जानु लागेको होइन छुट्याइस
2: होइन रेडी भएर बस म आइहाल्छु

छन् सपना हाम्रा पूरा हुँदैनन्, कहिलेसम्म तर्पिने हो माछी जस्तै बगरेमा, रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहारेमा, तिमी बस्ने

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सोकवासभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: पहिलो यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
11: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीम कदाइली,
12: सम्पर्क 0249140084 र 9804045827।
14: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
15: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
16: Royal Shoes, Navai Coffee Shop.
17: ए बाबु होमवर्क गर है।
18: ला ला।
17: ए बाबु राम्रोसँग पढ।

0: ओहो दाजु नमस्कार
1: नमस्कार भाइला
0: झुलिराख्नु भएको रे पुरै गाउँ त सुनसान छ के भो
1: लाउरे आयो भन्छ सब उसले पैसाले खाइके खाइके
0: ए ल हुन्छ त नि दाजु ल
1: ल ल ल
0: ल ओहो गाउँमा लाउरे आयो भन्छन् कतै मेरो माइली पनि

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

संसदका दुवै सदनको बैठक बस्दै आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नेमा अझै अनिश्चित। सीडीओको संयोजकत्वमा सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन, भूमिहीनको पहिचान र समाधान गर्ने कार्यदेश। अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहमा इरान र इजरायल एकअर्का विरूद्धको आक्रमण रोक्न सहमत, इजरायलले हिजबुल्ला लक्षित हमला रोक्नुपर्ने इरानको शर्त। र विश्वकप फुटबल हेर्न जाँदै गरेका एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईलाई विमानस्थलबाटै फर्काइयो, राहदानी कालो सूचीमा रहेकाले फर्काइएको अध्यागमन विभागको जवाफ।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्ने वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 मा फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: नमस्कार, गान्तोकको डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल हुने कार्यसूची छ। बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले दिने कार्यसूची छ। यस्तै आर्थिक विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने यसलाई पुनः सुन्नुहोला यस्तै अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने लगायत सम्भावित कार्यसूची छ। प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध पार्दै आएकाले आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्ने नगर्ने बारे अनिश्चित छ। राष्ट्रिय सभाको बैठक पनि आज बोलाइएको छ। बैठक दिउँसो सभा एक बजे बस्ने प्रतिपक्षी दलहरूको अवरोधका कारण राष्ट्रिय सभाको बैठक पनि प्रभावित हुँदै आएको छ।
0: सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 77 जिल्लामा समिति गठन गरिएको जनाएको हो। मन्त्री स्तरीय निर्णय अनुसार गठित जिल्ला समिति 7 सदस्यीय रहनेछ। समितिको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन्। नवगठित जिल्ला समितिहरूलाई भूमि सम्बन्धी समस्याको पहिचान र समाधान गर्ने कार्यदेश दिइएको छ। यसअघि केन्द्र तथा जिल्ला स्तरमा भूमि समस्या समाधान आयोगमा राजनीतिक नियुक्ति हुँदै आएको थियो। नयाँ सरकारले अध्यादेश मार्फत सो आयोग खारेज गरिसकेको छ। बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्र समिति भने यसअघि नै बनिसकेको छ।
1: रासोपाको प्रदेश अधिवेशन आजबाट शुरू हुँदैछ। आजबाट शुरू हुने प्रदेश अधिवेशन असार 1 गते सम्पन्न हुने रासोपाले जनाएको छ। बागमती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ। बागमती प्रदेशको अधिवेशन काठमाण्डुमा हुँदैछ। यसअघि रासोपाको जिल्ला अधिवेशन जेठ 23 देखि 24 गते भएको थियो। असार 7 देखि 9 गतेसम्म रासोपाको प्रथम महाधिवेशन चितवनमा हुने भएको छ।
0: कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, मधेस प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागको 1-2 स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
1: म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्राली प्रवर्तक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। आयोजना निर्देशक रमण सिंहका अनुसार आगामी 4 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाले छिट्टै बाद गाडपार र घरापमा प्रस्तावित विद्युत गृह निर्माण स्थलबाट गरी 4 ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी गराएको छ। मुस्ताङको थासाङ गाउँपालिका 4 घासामाको पहिरो थाप्लामा बाद र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहको भनाइ छ। आयोजनाको लागत 40 अर्ब रूपियाँ अनुमान गरिएको छ।
0: नेपाली बजारमा आज सुन चाँदीकै मूल्य वृद्धि भएको छ। हिजोको तुलनामा सुन प्रतितोला 2000 बढ़ेको छ। आज प्रतितोला सुन 3,01,900 खरिद बिक्री भइरहेको छ। हिजो प्रतितोला 2,99,900 कायम भएको थियो। त्यस्तै चाँदीको मूल्य पनि बढ़ेर प्रतितोला 4,925 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै हिजोको तुलनामा चाँदी तोलामा 20 रूपियाँले बढ़ेको हो।
1: सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फार्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिएका छन्। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढ़ी प्रभावित देखिएका छन्। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उनले बताएका छन्। दाहालका अनुसार केही साता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै पछि काठमाण्डु भक्तपुर ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय काठमाण्डु उपत्यकामा बर्ड फ्लूको जोखिम छ। चितवन र मुलुकका अन्य भागमा भने करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिएका छन्। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पंक्षीजन्य उत्पादन नष्ट भएको करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिएका छन्।
0: भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजापुर गाउँपालिका वड़ा नम्बर 4 का अध्यक्ष रामेश्वर अहिर पक्राउ परेका छन्। भारतीय नागरिक आलम जोलहालाई आफ्नो वड़ाको स्थानीय भनी सिफारिश गरेर नागरिकता बनाउन सहयोग गरेको आरोपमा अहिर सहित 4 जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढ़वाले जनाएको छ। अहिर सहित पक्राउ पर्नेमा राजापुर गाउँपालिका 4 का वड़ा सचिव राजकुमार कहार, कार्यालय सहयोगी मीना चौधरी र भारतीय नागरिक 44 वर्षीय आलम जोल्हा रहेको इलाका प्रहरी कार्यालय गढ़वाका प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमले बताए। पक्राउ परेका 4 जनालाई नागरिकता सम्बन्धी कसुरमा जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेकुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
6: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र ₹8,350 फ्याट सहित। जानकारीका लागि 0159-707-789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने crypto र investment trap fake banks सर्ने वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा इरान र इजरायलले एक अर्का विरूद्ध गरिरहेको आक्रमण रोक्न सहमत भएको बताएका छन् इरानले यसअघि शुरू गरेको इजरायल विरूद्धको सैन्य आक्रमण स्थगित गरेको जनाएको हो यता इजरायलले पनि तेहरानमाथिको हमला बन्द गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् यद्यपि इजरायलले लेबनानको हिजबुल्लाहलाई लक्षित गर्दै हमला जारी राखेमा पुनः आक्रमण गर्ने तेहरानले चेतावनी दिएको छ आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा अधिकतम 5% मूल्य वृद्धि भएको थियो इरानले इजरायलमा पहिलो चरणको हमला समाप्त भएको घोषणा गरेपछि तेलको मूल्यमा पुनः गिरावट आएको हो गत अप्रेल महिनामा वाशिङटनको पहलमा इरान र इजरायल बीच जारी 3 महिने पुरानो युद्ध अन्त्य भएको थियो
2: फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले फर्काइदिएको छ त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले उनीहरूलाई विमानस्थलबाट फिर्ता पठाएका हुन् उनीहरू आज बिहान विमानस्थल पुगेका थिए राहदानी वाच लिस्टमा रहेकाले उनीहरूलाई फर्काइएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले जानकारी दिए राष्ट्रिय खेलकुद परिषद राखेपछि सिफारिशमा

0: 27 चौबिसम्म मंगोलियाको उलान बटारमा भएको 27 एसियाली तेक्वान्तो च्याम्पियनशीपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। सो प्रतियोगितामा अभिषेक सहित पुरूष 3 र 4 महिला गरी 7 खेलाड़ीले नेपालबाट भाग लिएका थिए। एसियाली खेलकुदमा वाइल्ड कार्ड मार्फत अन्य खेलाड़ीको पनि सहभागिताका लागि प्रक्रिया भइरहेको संघले जनाएको छ। यसअघि एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारा ओलम्पिक की काश्य पदक विजेता परेशा गोवर्धन विश्व वरियताका आधारमा छनौट भइसक्यो।
1: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई पूजनी र तारा विदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-96-40-00
3: र 9819-32-76-75।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
6: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9831655553 र 9843180-49।
7: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ?

0: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई स्ट्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
2: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईहरूकै सहर्ष गरीमा डाक्टर उमर बिन नयतद्वारा नियमित 2,000 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नसाका जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2,000 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदबारी 1 प्रगति टोलो खाँदबारी नगरपालिकाको गेटागाडी शङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98,45,50,770,29,5,63,040 र 98,07,00,1,555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: त्यही गरेर रोपेर हौ आज निरोध लागि एनिभर्सरी सरेर जाने होइन
1: म त नयाँ लुगा किन्न जान्छु यहाँ
2: म त मुख धुन जान्छु यहाँ

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनसादीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59801,
3: जनक पौडेली, 98520-58344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029-590-6667 र 98420-22-6667।
6: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी एक, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-575-2067, मोबाइल 97-438-46-084।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
9: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
10: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
11: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
12: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
13: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन। आज जाँदिन नि है।
6: लो, किन नि? के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो पो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
7: नमस्ते, कति टाइमले पाल्नु भयो?
6: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
7: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
5: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले।
10: सम्पर्क 98433-47262,
9: 98-10-55-55-85
10: र वाट्सएप नम्बर 98-520-28-646।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारी बनाई सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइटे बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादवारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800।

0: 9000062।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी सात बारीमा सेवा दिइरहनु भएको छ।
0: शंकर सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ, संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीमकदाइली।
2: सम्पर्क 0291404084 र 98040485827।
4: म सानै उमेरमा बेची, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेची, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ओहो लु, नमस्कार है सर।
11: ओहो लु, नमस्कार है सर। नमस्कार।
10: अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
11: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
12: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
13: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
12: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
13: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
12: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: डिजाइनर सुमन ठटाल 98615 39444
12: र 0295901155।
14: मोर स्टाइल मोर डिजाइन, टोटल टेलर्स।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: अब तपाईहरूकै सहर खादारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2083 जेठ 30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ नजाका जीवनसुटे बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादबारी 1 प्रगति टोल खादबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अभिनन्दन दर्ताको लागि सम्पर्क नम्बर 98-35-75-29-5-63-40 र 98-07-00-1-55। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।
10: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख सभा 95.5 मेगाहर्ज।
11: पूजा, हामी सधैँ फेरि ठाउँमा हो है, तिमीलाई एउटा कुरा भन्न छ।

0: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
2: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98 615 39 444
5: र 0 29 590 155।
6: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
0: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 520 29 47, 98 00 90 0062।
8: विश्वामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
9: हो र? होइन होला त्यस्तो त।
10: सोइता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
9: केही होइन मिस,
10: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
13: Bhavana Music Solution, Prastut Gardach.

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमान थियो।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग यहाँबाट गर्छौ।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गोटिङको दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
0: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
0: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
0: र 9819326775।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
5: अब सुन्नुहोस् पुरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
11: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
0: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
11: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: 안 가려 말로.
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: लौवै घर घर आयो सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1000 एकजनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्य पूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमड्या कुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमी राखेपछि बैठक भोलि बिहान 11 बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिए करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल खादबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छाकामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान N5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा L12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरी कार्यालय लमई दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्दलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिस को मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 को 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 को रूवाण्डा नरसंहार र सन् 2021 को इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो इन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-77-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842-22-67।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1, बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा।

0: बनौ, मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843347262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ्गटार 0295-75-147।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
5: अब तपाईहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा यनिक 2063 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नत्रका जीवनसकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 30 शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोलो खाँदरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-45-50-770-29-5-63-40 र 98-07-00-1-555। यहाँ डिएसएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
6: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
7: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
9: एनसीएसए कम्प्युटर सेन्टर खादबारी एक सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: सबको मन छुना
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
2: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी शङ्कर सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी शङ्कर सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
4: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
10: नमस्कार वडाध्यक्षज्यू।
11: नमस्ते, नमस्ते, के भन्नु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुर त हाम्रै सपुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
14: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
17: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 9842 82 776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुदकुक बाटो दूरसञ्चार जाने बाटो।
19: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: बात कस्तो करोडौँको बात लेखिन्छ
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे
2: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
2: खै के गर्ने गर्ने दिदी
3: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुफत मूल्यमा गरिन्छ साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
7: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
8: किन र काका
7: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
8: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
7: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
8: हजुर जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
7: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
8: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
8: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
8: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
7: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
8: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
7: सम्पर्क 0294 र 98 घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
8: त्यसको लागि चिन्तै नगर्नु हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुफत मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 98520 29 47 98 00 90

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरीघाट बारीमा सेवा दिइरहनु भएको छ।
1: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेव संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860964000
1: र 9819326775।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्कुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520558344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 98615-39444
3: र 0295-90155।
4: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-438-46-084।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295771647।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2300 जेठ 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जीवनसुखी बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नसा च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यहीँबाट 2300 जेठ 30 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि संकुलन सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-4-25-75-29-5-63-40 र 98-07-00-1-55। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थाले।

0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98520553344 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: होइन, यो खाँचबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँचबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँचबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180.

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
0: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1 सङ्खुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
6: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
7: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
7: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
7: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
7: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गोटिङको दाँत मिलाइने,
7: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
7: सम्पर्क नम्बर 0295906667 र 98420-22-667।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मन्त्री परिषदको विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नवपरिवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
1: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
2: फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने खेल्ने हेर्ने मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
0: अमेरिकाले चीनको बीवाईडी अलिबाबा बाइडूलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
1: र विश्वकप हेर्न जान लागेका इन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री 8लाई अमेरिका प्रवेशमा रोक।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943334955।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुदन गुरूङले पाउनु भएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ गएको चैत 13 गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिश गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील उहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
1: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुधन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समिति समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्त अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना लावर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल
7: तल्लो अरू जलविद्युत आयोजना लोअर नदी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ, श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने, र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुदन गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलिमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
1: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्ष दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्ष बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
0: चैतेधानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरूवा अर्थात नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कणेलले राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसूनमा लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ़ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाई छ। यो रोगका कारण उत्पादनमा कमी आउने बढ़ी जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न रोगग्रस्त बाला हटाउन आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई कृषि विज्ञले आग्रह गरेका छन्। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि शुरू, जर्सीको कारोबार बढ़दो बारे रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
8: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
8: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नव प्रवर्धन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप, सरकारका प्रवक्ता पोखरेलबाट बचाउ, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, चैत्यधानमा ब्लास्ट रोगको संक्रमण, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पंक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्यटोलीले 7 लाख अण्डा र 1,183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पंक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
0: हिजो दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.54 अंकले घटेर 2,733.59 बिन्दुमा झरेको छ। नेप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2,702 बिन्दुमा झरेको नेप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 कम्पनीका शेयर घटेकामा 105 बढ़ेको छ। आज 15 कम्पनीको शेयर घटबढ़ भएको छैन। आज उत्कृष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर 9% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.8 करोड़को कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 कित्ता शेयर 6,44,00,000 रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6,53,00,000 रूपियाँको शेयर किनबेच भएको थियो।
1: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सड़क चौड़ा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न संघ संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सड़क खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सड़कलाई दुई लेनमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडा अध्यक्ष दिपेन्द्र मर्सानीले दुई लेन सड़क निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झण्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरू हुन दुई दिन मात्रै बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्। सुनौ यो रिपोर्ट।
1: काठमाण्डौको चन्द्रगिरी नगरपालिका 5 बस्ने ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक 4-4 वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
2: राम्रो क्वालिटीको जर्सीहरू प्राइसहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ। सबैजना आफआफ्नो मुड पनि त्यसको जर्सीहरू लाएर फुटबलहरू हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अहिले प्रश्न देखिन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, कट्टुहरू भयो, अब फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
1: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलप्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
2: नेपालमा चाहिँ तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू धेरै हुनुहुन्छ। किनभने चाहिँ फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
1: सहरमा मात्रै होइन विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाण्डौको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ।
12: राम्रै रहिरहेछ, पहिला भन्दा हल्का फरक छ, अहिले चाहिँ फरक छ, अलि राम्रो राम्रो टिम छ। पहिले बच्चेबाट फुटबल खेल्न मनलाग्छ है, मलाई चाहिँ कुशल गइरहन्छु, राम्रो चाहिँ छ।
1: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इंग्ल्याण्डका जर्सीको माग बढ़ेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
13: जर्सीको व्यवसाय व्यापार पहिला भन्दा नर्मलै छ, त्यस्तो वाउ पनि छैन, त्यस्तो नहुने टाइप पनि छैन, मिडियम। अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछ।

0: स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिरतामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
1: हाम्रा सेवाहरू
4: ओपिडी सेवा
1: विशेषज्ञ ओपिडी सेवा
4: निशुल्क औषधि वितरण
1: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
1: अकुपंचर सेवा
4: योग परामर्श सेवा
1: क्रियाकल्प सेवा
4: पूर्व कर्म पञ्चकर्म सेवा
1: छार सूत्र सेवा
4: जलौका सेवा
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
1: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98-514-24063
5: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो स्कूलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कमाने गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1000 मा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
5: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा 1 जनाको ज्यान गएको छ। अर्का 1 जना घाइते भएका छन्। आज बिहान NA5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ।
6: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर तोलाको 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनजाती व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,99,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको सुन चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ पुगेको संघले जनाएको छ।
5: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती कोशी गण्डकी प्रदेशका पहाड़ी थोरै ठाउँ तथा मधेस कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ़दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बीपी राजमार्ग खुलेको छ। 12:30 बजेदेखि गाड़ी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्रहरीकारले काभ्रेले सड़कको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरे।

0: छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चीनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तीनलाई समेटिएको अध्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडु, टेनसेन्ट, विद्युतीय गाड़ी निर्माता बीवाईडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चीनिया राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ, तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चांगीसन मेमोरी टेक्नोलोजी र याङजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडु र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिमत्ता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ़दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
0: अब केही खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम निमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि निमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यसअघि हिजो एन्फा अध्यक्ष निमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेप पुगेका थिए, तर राखेपले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
1: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटनसन 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23 संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा शुरू हुँदैछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: मन्त्री परिषदको विस्तार, सुधन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुनर्विज्ञान तथा नव प्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
1: नेपालमा पनि विश्वकप फुटबलको रौनक शुरू, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
0: अमेरिकाले चीनको बीवाईडी अलिबाबा वाइडुलाई चीनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
1: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए, फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरूलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि नानीमा घर कर्जा, नानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
2: कमिङ अप नेक्स्ट, कान्तिपुर डायरी।

प्रधानमन्त्री शाह नेतृत्वको मौजूदा मन्त्रीमण्डलमा दुईजना मन्त्री थपिए। सुदन गुरूङ गृहमन्त्री र महावीर पुन विज्ञान प्रविधि मन्त्रीमा नियुक्त। मन्त्रालय र निकायको संख्या घटाएर कर्मचारी प्रशासनलाई चुस्त बनाउने अभियान शुरू। कर्मचारीको दरबन्दी एकिन गर्न मन्त्रालयहरूमा गृह कार्य शुरू। धनकुटाको जौतार सामुदायिक वन जडीबुटी संरक्षण र जैविक विविधता प्रवर्धनको केन्द्रको रूपमा विकास हुँदै वनस्पतिको जेनु बैंक बनाउने तयारी। फिलिपिन्समा भूकम्पमा परिमृत्यु हुनेको संख्या 37 पुग्यो। 487 जना घाइतेको पहिचान। र काबा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा। मुख्य प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन।

आजकल एआई वॉइस फेक वीडियो को माध्यम बाट ठगिंग गर्ने डिजिटल लेंडिंग भन्दै झूठो लोन एप बनाएर स्कैमिंग गर्ने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे वा ऑफर को माध्यम बाट ठगिंग गर्ने ठगर को बिग बिगी बढेको हुनाले यसका ठगरबाट सावधान रहौ कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंक कर्मचारी

0: विद्वान नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार कान्तिपुर डायरीका साथमा देवशिखर नवीन समाचार अब विस्तारमा
4: प्रधानमन्त्री बालेन्द्र शाहले मौजूदा मन्त्री परिषदमा दुईजना मन्त्री थप गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरूङलाई गृह मन्त्री र स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरिएको छ प्रधानमन्त्री शाहको सिफारिशमा नवनियुक्त मन्त्रीद्वय गुरूङ र पुनले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ समेत लिएका छन् मन्त्री गुरूङले दोस्रो पटक गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् यसअघि विवादास्पद व्यापारीसँग प्रत्यक्ष सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि मन्त्री गुरूङले अनुसन्धानका लागि भन्दै गत वैशाख 9 गते राजीनामा दिएका थिए यस्तै अर्का मन्त्री पुन पनि दोस्रो पटक मन्त्री बनेका छन् शपथ ग्रहण गरेपछि मन्त्री पुनले भने
5: जे पर्यो पनि अब गर्न सकेको जति गर्न सक्ने जति भनौँ न दिमागमा आए जति बुद्धिले भ्याए जति गर्ने हो अब कसैलाई पनि सबै कुरा एकैचोटि आउँदैन अब भोलि के गर्नुहुन्छ के छ प्लान भनेर सोध्नु होला त्यो नसोध्नु 1% भन्ने धेरै पैसा होइन पहिलो कुरा 1% भन्ने मैले अस्तितिर पनि भनेको थियो अहिले चाहिँ यो टिको लाउन पुग्छ अब यो कुरा चाहिँ कन्टिन्युस हुनु पर्यो र कमसे कम पनि विज्ञान प्रविधिको विकास कति हुन्छ भन्ने कुरा देखाउनलाई 10 वर्ष लाग्छ
4: गत भदौमा भएको जेएनजी प्रदर्शनपछि गठन भएको अन्तरिम सरकारमा शिक्षा मन्त्री भएका पुनले चुनाव लड्न पदबाट राजीनामा दिएका थिए यसैबीच आज बसेको मन्त्री परिषदको बैठकले गृहमन्त्री गुरूङको विषयमा छानबिनका लागि गठन भएको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ प्रतिवेदन भने सार्वजनिक गरिएको छैन आजको विस्तारसँगै मन्त्रीमण्डल 17 सदस्यीय भएको छ रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन्
3: सरकारले मन्त्रालय र निकायको संख्या घटाएर कर्मचारी प्रशासनलाई चुस्त बनाउने अभियान अन्तर्गत सबै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण थालेको छ मन्त्रालय गाभिने र विभिन्न निकाय खारेज हुने भएपछि आवश्यक कर्मचारी दरबन्दी पुनर्निर्धारण गर्न लागि हो जसका कारण कर्मचारी संख्या उल्लेखीय रूपमा घट्ने सम्भावना देखिएको छ प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 7 असारभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण पूरा गरी पठाउन 12 जेठमा निर्देशन दिएको थियो संगठन तथा व्यवस्थापन सर्वेक्षण मापदण्डका आधारमा सर्वेक्षण गर्न लागि हो संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएको छ त्यस्तै 31 निकायको खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचना गर्ने बजेट भाषणमा घोषणा गरिएको छ त्यस्तै परराष्ट्र मन्त्रालय अन्तर्गत नै विदेशमा रहेका 3 दूतावास तथा 3 महावाणिज्य दूतावास खारेजीको घोषणा भइसकेको छ मन्त्रालयको संख्या घटाइएको र विभिन्न कार्यालय खारेजीमा पर्ने भएपछि त्यसै अनुसार कर्मचारीको दरबन्दी एकिन गर्न मन्त्रालयहरू लागि परेका छन्
4: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो धनकुटाको पाखरीवास नगरपालिका 3 स्थित जौटार सामुदायिक वन पछिल्लो समय जड़ीबुटी संरक्षण जैविक विविधता प्रवर्धन र पर्यटनको नयाँ केन्द्रको रूपमा विकास हुँदै गएको छ वनभोज कार्यक्रम र प्राकृतिक सौन्दर्यका लागि परिचित यो वन अब औषधीय गुण भएका वनस्पतिको जीन बैंक तथा इको जोनका रूपमा स्थापित गर्ने योजना अघि बढ़ाइएको छ धनकुटा सहकर्मी विनोद घिमिरेले तयार पारेको सामग्री
6: उपभोक्ताद्वारा संरक्षित पाखरीवास नगरपालिका 3 जौटार सामुदायिक वनको हरियालीभित्र अहिले पदमचाल चिराइतो तेजपात पाखनबेत मजिटो लेमन ग्रास वन लसुन ठूलो ओखती बोके टिम्बुर पटुला सल्ला र पहेलो लहरा लगायतका बहुमूल्य जड़ीबुटी तथा औषधीय वनस्पति संरक्षण र विस्तारको काम भइरहेको छ यी वनस्पति स्थानीय उपचार पद्धतिदेखि आधुनिक औषधि उद्योगसम्म उपयोगी मानिन्छन् जौटार सामुदायिक वन उपभोक्ता समूहले वनको ब्लक नम्बर 2 विशेष जड़ीबुटी संरक्षण क्षेत्र घोषित गरेको छ। सो क्षेत्रमा घाँस दाउरा संकलन, जड़ीबुटी टिप्ने वा वनस्पतिलाई असर पुग्ने कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ। सामुदायिक वन व्यवस्थापन समितिले दुर्लभ र लोपोन्मुख गुराँसका प्रजाति तथा वनस्पतिको दीर्घकालीन संरक्षणका लागि काम गरिरहेको जनाएको छ। जोटार सामुदायिक वनमा पाइने विभिन्न किसिमका वनस्पति र जड़ीबुटी बारे बताउँदै उपभोक्ता समितिका सदस्य राम बहादुर तामाङ,
7: यहाँ चाहिँ जड़ीबुटीमा चिरेटो, ठुलो ओखती अनि परमचाल, पाखनबेत अनि सुगन्धी, जुन हाम्रो लोटसल्ला भन्ने एउटा दबाई चाहिँ अहिले मरेको छ, अन्य थुप्रो थुप्रै छ जड़ीबुटी चाहिँ।
6: सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर तितुङ, अन्य वन स्रोत भन्दा पनि जड़ीबुटी, लोपोन्मुख र संरक्षणको सूचीमा रहेका जड़ीबुटीको जीन बैंकका रूपमा विकास गर्ने प्रयास गरिएको बताउँछन्। उनले वन संरक्षणका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, परियोजना तथा डिभिजन वन कार्यालय धनकुटा संघको सहकार्यमा जड़ीबुटी संरक्षण र क्षेत्र विस्तारको काम भइरहेको बताउँछन्।
8: प्राथमिकताको हिसाबमा चाहिँ जड़ीबुटी पनि लाउने गरेका छ, त्यसले गर्दा हामीले त्यसलाई चाहिँ संरक्षण सम्वर्धन गर्नका लागि अलिकति बार बन्देज गरेर जिल्ला वन कार्यालयले पनि जड़ीबुटीलाई संरक्षण गर्नुपर्छ भनेको हुँदाखेरि हामीले चाहिँ जौटारमा त्यसरी राखेका छ।
6: धनकुटा नगरपालिका छबाट जौटार सामुदायिक वनमा वनभोजका लागि पुगेकी तुलसा पौडेल वातावरणीय स्वच्छता र रमणीय दृश्यका लागि पनि यो वन क्षेत्र उपयुक्त रहेको बताउँछिन्।
9: एउटा रमाइलो वातावरण भएको स्थान भएको कारणले गर्दाखेरि पर्यटकको हिसाबले पनि राम्रो ठाउँ छ, चिसो ठाउँ, यहाँ चाहिँ विभिन्न प्रजातिका जडीबुटीहरू लगायत बोट बिरुवाहरू पाइन्छन् भन्ने चाहिँ।
6: वन पर्यटनको दिगो विकास र संरक्षणको योजनासँगै वनसम्म जाने आउने, घुम्ने रमाउने र बस्ने पूर्वाधार सुधार र सौन्दर्यीकरणको आवश्यकता रहेको जौटार पुग्नेहरूको सुझाव छ। विभिन्न वनस्पतिको अध्ययन, वनभोज, संघ संस्थाका विभिन्न कार्यक्रम तथा दृश्यावलोकनका लागि जौटार पुग्ने आगन्तुकलाई लक्षित गरी सुविधा र पूर्वाधार सुधारको आवश्यकता रहेको धनकुटाको बीच बजारका स्थानीय राजेश्वर बहादुर श्रेष्ठ बताउँछन्।
10: पर्यटकहरूलाई आकर्षण गर्नलाई फूल बारीहरू चाहिँ अलिकति आकर्षक विभिन्न जात जातिको फूलहरू चाहिँ लगाउनु पर्ने देखिएको छ। होइन, क्षेत्रफलको हिसाबले निकै ठूलो नै छ। सड़क अलिकति सञ्चाललाई अलिकति गुणस्तर बनाउने, बगैँचाहरूलाई चाहिँ विस्तार गर्न सक्यो भने पर्यटकहरू यसो आकर्षण गर्न सकिन्छ जस्तो लाग्छ।
6: हिलेबाट जौटारसम्मको कच्ची सड़क सुधार, खानेपानी, विश्राम स्थल र जड़ीबुटी जिन बैंक क्षेत्रमा प्रत्येक वनस्पतिको नाम, उपयोगिता र विशेषता उल्लेख गरिएका सूचना बोर्ड राख्न सके शैक्षिक भ्रमणका लागि समेत थप उपयोगी हुने उनीहरूको सुझाव छ। महालक्ष्मी नगरपालिकाका पूर्व प्रमुख परशुराम नेपाल, वन पर्यटनको सम्भावना पहिल्याएको जौटारले जड़ीबुटी संरक्षण र पर्यापर्यटनको क्षेत्रबाटै राम्रो गर्न सक्ने बताउँछन्।
11: यहाँको हरियाली पर्यावरणलाई बचाउने गरी नयाँ नयाँ बिरुवाहरू पनि लगाउने, बाटोलाई राम्रो बनाउने, यहाँका भवनहरूलाई राम्रो बनाउने र आउने मान्छेहरूलाई सुविधा दिन सक्ने खालको चाहिँ गर्नुपर्छ।
6: जौटार सामुदायिक वनलाई जड़ीबुटीको संरक्षण क्षेत्र मात्र नभई दृश्यावलोकन, वनभोज र वनस्पति अध्ययनका लागि पनि आगन्तुकले प्रयोग गर्दै आएका छन्। उनीहरूको सहजताका लागि कोशी प्रदेश सरकार र पाखरीवास नगरपालिकाले पनि सहयोग गर्दै आएको पाखरीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङ बताउँछन्।
12: एउटा निश्चित एउटा उपभोक्ता समिति छ, यसको उपभोक्ता समिति अन्तर्गत चल्ने हो। यसलाई चाहिँ के गर्छ भने यसको वन जंगलको काट्नको लागि यहाँका पब्लिकहरूलाई चाहिँ बेला बेलामा यसको चाहिँ यो कटानको लागि उनीहरूलाई घाँस दाउराको लागि उनीहरूलाई दिइरहेको हुन्छ र नगरपालिकाले पनि एकचोटि चाहिँ बाटोको असुविधा थियो र बाटोको लागि पनि हामीले बजेट छुटिरहेका छौँ। त्यो भन्दा दुई वर्ष अगाडि चाहिँ 10 लाख पैसा छुटिदिएको छ र एउटा फुटबल ग्राउण्ड पनि छ। फुटबल ग्राउण्डको लागि यसपालि 4 लाख पैसा बजेट छुटिदिएको छु र अन्य कुराहरू त यहाँको उपभोक्ता समितिमै आत्मनिर्भरता छ। यहाँ
6: धनकुटाका 387 सामुदायिक वन मध्ये जौटार सामुदायिक वनले दीर्घकालीन आमदानीका लागि जड़ीबुटी संरक्षण र पर्यापर्यटनको अभ्यास गरिरहेको छ। जौटार सामुदायिक वनमा जड़ीबुटी संरक्षण, अनुसन्धान र पर्यापर्यटनको एकीकृत विकास गर्दै स्थानीयको आय आर्जनसँग जोड्ने सम्भावना देखिएको छ। रेडियो कान्तिपुरका लागि विनोद घिमिरे, धनकुटा।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
13: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
14: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
13: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
14: हाम्रा सेवाहरू
13: दाँत नदुखाइ खोल्ने,
14: दाँत भर्ने, दाँतको आसुति गर्ने,
13: दाँतको एक्सप्रेस सुविधा,
14: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
13: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
14: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट
15: रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
16: ध्यान दिनै पर्ने कुरा।
15: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
16: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
17: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग्ने कुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
18: वाटरले बुझ्दै

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। केही सातादेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम उच्च छ। पछिल्ला केही हप्तामा साधारणतया न्यूनतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम भने 19 देखि 31 डिग्री सेल्सियस कायम रहँदै आएको छ। वैशाख महिनामा सामान्यतया न्यूनतम तापक्रम 13 डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बढ़ेर बिहानको समयमा 19 डिग्री सेल्सियस पुगेको हो। अधिकतम तापक्रम 19 डिग्री सेल्सियसबाट बढ़ेर 31 डिग्री सेल्सियस कायम भएको देखिन्छ। न्यूनतम तापक्रम बढ़िरहे पनि अधिकतम तापक्रम चाहिँ किन नबढ़ेको होला भनेर हामीले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालसँग संवाद गरेका छौं।
2: तापक्रम भन्ने चिज चाहिँ वात्तै बढ्ने वात्तै घट्ने कन्डिसन चाहिँ जति बेला चाहिँ मौसममा केही फेरबदल हुन्छ त्यति बेला चाहिँ त्यो सम्भावना रहन्छ। जस्तो कि हिजोको दिनमा चाहिँ पानी परेको छ, बादल लागेको छ, दिनभरि भने तापक्रम चाहिँ अलिकति घटेको हुनसक्छ दिउँसोको समयमा भने अधिकतम तापक्रम भोलिको समयमा चाहिँ अलिकति बढ्न सक्ने सम्भावना रहन्छ। तथापि हिजो बादल लागेको छैन, कमै चाहिँ बादल छ र हिजोको तापक्रम चाहिँ 30 हारारिस भने आज नै 32-33 पुग्न सक्ने सम्भावना रहन्छ। फेरि न्यूनतम तापक्रम पनि उस्तै नै कन्डिसन रहन्छ। बेलुका राति बादल लागेको छ भने न्यूनतम तापक्रम चाहिँ अलिकति बढी हुने जस्तो देखिन्छ। बादल मात्रै नभएर चाहिँ हावा कताबाट चलिरहेको छ, कस्तो किसिमको हावा चलिरहेको छ भन्ने चिजले पनि तापक्रमलाई असर गर्ने हुन्छ। जस्तो हिजो चाहिँ 30 डिग्री थियो, आज मिनिमम चाहिँ हिजोको भन्दा बढेको छ, आज चाहिँ तापक्रम किन बढेन भनियो भने तापक्रमको चाहिँ जुन प्रकृति अनुसार चाहिँ हिजो कन्डिसन के थियो र आज चाहिँ कन्डिसन के छ भन्ने किसिमले चाहिँ डिटरमाइन हुने बाधाहरूले आज चाहिँ भरे हुन सक्ने मिनिमम चाहिँ 19-21 हुँदै गर्दाखेरि पनि आज दिउँसोको अधिकतम तापक्रम चाहिँ 29-21
3: यो वर्ष चाहिँ अत्यधिक गर्मी बढ्ने भन्ने तापमान बढ्ने भन्ने नै छ। अब अवस्था चाहिँ कस्तो हुन सक्छ काठमाडौँको अधिकतम, त्यस्तो केही प्रक्षेपण गर्नुभएको?
2: यसो हो, काठमाडौँको तापक्रम चाहिँ अत्याधिक हुने भनेको भन्दा पनि हामीले सरदर भन्दा जुन हामीको औसत भन्दा चाहिँ अलिकति बढी हुन्छ भन्ने कन्डिसन हो। यो भनेको चाहिँ सधैँ बढी हुन्छ, लगातारै बढी हुन्छ भन्ने किसिमको चाहिँ नहुन सक्छ होइन। तापक्रममा फेरबदल त हुने नै देखिन्छ। यो तापक्रम चाहिँ काठमाडौँको तापक्रम अलिकति बढी हुन सक्छ, औसत भन्दा बढी हुन सक्ने सम्भावना चाहिँ हो, तर सधैँ दिनमा चाहिँ बढी नै हुन्छ भन्ने कन्डिसन त्यस्तो चाहिँ नहुन सक्छ। तापक्रमकै प्रकृति हेर्दाखेरि हिजोको दिन आजको दिन तापक्रम उस्तै उस्तै रहने जस्तो देखिन्छ। पर्सिको तापक्रम चाहिँ अलिकति घटी हुने जस्तो देखिन्छ, हिजोको आजको तुलनामा भोलिको तापक्रम चाहिँ अलिकति कम हुने जस्तो देखिन्छ भने पर्सिको दिनहरूमा फेरि तापक्रम चाहिँ हिजो आजको जस्तै पुग्ने जस्तो देखिन्छ। यसरी तापक्रममा चाहिँ घटबड भइरहने सम्भावना चाहिँ काठमाडौँ उपत्यकालाई पनि रहेको छ।
3: धेरैको जिज्ञासा चाहिँ यो मनसुन कहिले भित्रिन्छ भन्ने छ, हुन्छ जेठको अन्तिमतिर भन्नुभएको थियो, अब त लगभग जेठै सकिनु लागि के छ अवस्था यसको चाहिँ?
2: यसो छ, मनसुन भित्रिने भन्ने कुरो यति नै गर्दै भित्रिन्छ भन्ने कन्डिसन अहिले तत्कालै देखिँदैन होइन। यो चाहिँ हामीले हाम्रो मापदण्डहरू चाहिँ जसरी हावाको भाव कताबाट कता बगिरहेको छ, हावाले भावमा चाहिँ कताको चाहिँ यो पानीको भावहरू बोकेर आइरहेको छ होइन भनेर हामीले डिफ्रेन्ट लेभलहरूमा चाहिँ तल्लो वायुमण्डलदेखिबाट उपल्लो वायुमण्डलसम्म पनि हावाको चाहिँ गतिहरू हावाको दिशाहरू हेर्नुपर्ने हुन्छ। त्यो चाहिँ मोनिटरिङ गरिरहेका छौँ। अब यति नै गते मनसुन भित्रेला भन्ने कन्डिसन चाहिँ अहिले तत्कालै देखिँदैन।
3: भनेको खडेरीको सम्भावना धेरै बढेको छ भनेर चाहिँ विश्लेषणहरू भइरहेको छ, त्यो खडेरी चाहिँ छ योपालि अहिलेसम्मकै सबैभन्दा ठुलो खडेरी भन्ने पनि कुराहरू सुनिन्छ?
2: त्यो कुरो चाहिँ अरूले गरिरहनु भएको छ होइन, तर हामीले अहिले नै प्रक्षेपण गरेर यो समयदेखि यो समयसम्म खडेरी पर्छ पान्ने पर्दैन भन्ने कन्डिसन छैन। यस वर्षको बिएसएमले गरेको प्रक्षेपण चाहिँ सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण हो, त्यही भएर खडेरी नै पर्न सक्छ भन्ने कन्डिसन त्यो हुन नि सक्छ, नहुन सक्ने नि भयो। वर्षाको प्रकृति कस्तो हुन्छ भन्ने चाहिँ हामीले चाहिँ यो 3 दिने मौसम पूर्वानुमानमा नि भर पर्ने हुन सक्छ, 7 दिने पूर्वानुमान पनि छ त्यसैमा भर पर्ने हुन्छ होइन। यो वर्षाको प्रकृति चाहिँ कतै चाहिँ लामो समयसम्म पानी नपर्ने र चाहिँ कोही बेला चाहिँ ठुलो पानी पर्ने सम्भावना चाहिँ उत्तिकै रहेको देखिन्छ।
4: यसै साता फिफा विश्वकप 2026 शुरू हुँदैछ। अमेरिकाको 11 ठूला शहरसहित क्यानाडा र मेक्सिकोमा हुने विश्वकप प्रतिस्पर्धाका लागि 4 वर्षदेखि प्रतीक्षारत खेल प्रेमीबीच एउटा पर्वको अवसर आरम्भ हुँदैछ। थप विवरणसहित अमेरिकाबाट सहकर्मी सुदीप सिबाकोटीले तैयार गरेको रिपोर्ट।
5: अबको 48 घण्टापछि अर्थात जून 11 फिफा विश्वकप 2026 शुरू हुँदैछ। अमेरिकाको 11 ठूला शहरसहित क्यानाडा र मेक्सिकोमा हुने विश्वकप प्रतिस्पर्धाका लागि 4 वर्षदेखि प्रतीक्षारत खेलप्रेमी बीच एउटा पर्वको आरम्भ हुँदैछ र भन्दैछन् विश्वकप फुटबल हेर्न हामी आतुर छौ, तर अमेरिकन खेलप्रेमी भन्दैछन् आई एम लुकिङ फरवार्ड टू वाचिङ सकर। हामीलाई सकर शब्द नौलो लागे जस्तै अमेरिकामा फुटबल सुन्दा यहाँका अमेरिकनले नौलो मान्छन्। विशेष त अमेरिकामा फुटबललाई सकरको नामले चिनिन्छ। यहाँ अमेरिकन फुटबल बढी खेलिने र अधिकांश अमेरिकनले रुचाउने खेल हो। त्यसकारण पनि विश्वभर फिफा विश्वकपलाई फुटबल प्रतिस्पर्धाको रूपमा चिनिए पनि अमेरिकनले सकरको नामले चिन्छन्। अमेरिकाको 11 शहरका चर्चित रंगशालामा हुन गइरहेको विश्वकपको प्रचारका लागि राखिएको डिजिटल होर्डिङ बोर्डमा समेत आर यू रेडी फर सकर लेखिएको देखिन्छ। अमेरिकी संचार माध्यमले पनि विश्वकपका लागि अमेरिका आइपुगेका खेलाड़ीबारे सकर टीम नाम दिएर समाचार सार्वजनिक गरिरहेको छ। फिफाले अमेरिकाको 11, मेक्सिको 3 र क्यानाडाको 2 गरी 16 रंगशालामा हुने खेलका लागि 15 रंगशालाको नाम नै परिवर्तन गरेको छ। ठूला व्यापारिक कम्पनीहरूले सञ्चालन गरिरहेको ती रंगशालाहरूमा कम्पनीकै नाम राखिएको र विश्वकपमा ती कम्पनीहरू प्रायोजक नभएका कारण कम्पनीको नाम रहेका अधिकांश रंगशालालाई खेल अवधिभरका लागि फिफाले अलग नाम दिएको दावी गरेको छ। फिफाले नाम परिवर्तन गरेका रंगशालालाई शहर र राज्यको पहिचान दिएको छ। 39 दिनसम्म हुने यस वर्षको विश्वकपमा 48 देशबीच प्रतिस्पर्धा हुनेछ। 16 रंगशालामा हुने 104 खेललाई 12 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा 4 टीम बीच प्रतिस्पर्धा हुनेछ। यसै गरी प्रतिस्पर्धाका लागि हालसम्म 39 देशका टीम अमेरिका आइसकेका छन्। ती टीमहरूबीच अहिले फ्रेन्डली म्याचहरू समेत भइरहेको छ। विश्वकपमा 80 बिलियन अमेरिकन डलर भन्दा धेरै आर्थिक कारोबार हुने आकलन गरिएको छ। रेडियो कान्तिपुरका लागि अमेरिकाबाट सुदीप शिवाकोटी।
1: सरकारले देशभरका सबै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले 77 जिल्लामा समिति गठन गरिएको जनाएको हो। मन्त्रीस्तरीय निर्णय अनुसार गठित जिल्ला समिति 7 सदस्यीय रहनेछ। समितिको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीले गर्नेछन्। नवगठित जिल्ला समितिहरूलाई भूमि सम्बन्धी समस्याको पहिचान र समाधान गर्ने कार्यादेश दिइएको छ। यसअघि केन्द्र तथा जिल्ला स्तरमा भूमि समस्या समाधान आयोगमा राजनैतिक नियुक्ति हुँदै आएको थियो। नयाँ सरकारले अध्यादेश मार्फत सो आयोग खारेज गरिसकेको छ। बलभद्र वासोलाको अध्यक्ष रहेको केन्द्रीय समिति भने यसअघि नै बनिसकेको छ।
4: सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यन्त्र फैलिन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा 72 फर्मका करिब 5,15,000 पंक्षी नष्ट गरिएको जानकारी दिए। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढ़ी प्रभावित देखिएका छन्। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोलीले 7,00,000 अण्डा र 183 टन दाना नष्ट गरेको उनले बताए। दाहालका अनुसार केही साता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू पछि महोत्तरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर र पछिल्लो समय नवलप्रासी जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकाका बर्ड फ्लूको जोखिम देखिएको बताइएको छ। चितवन र मुलुकका अन्य भागमा भने करिब रोग नियन्त्रणमा आइसकेको उहाँले बताउनुभयो। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 9860946000
8: र 9819324375।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
1: म्याग्दीमा 180 मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। कालीगण्डकी गर्ज हाइड्रो पावर प्रणाली प्रवर्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेवासमा विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। आयोजना निर्देशक रमण सिंहका अनुसार आगामी 4 वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मुस्ताङको पहिरा थाप्लामा बाँध र म्याग्दीको घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहको भनाइ छ।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। फिलिपिन्समा भूकम्पमा परि मृत्यु हुनेको संख्या 37 पुगेको छ। 487 जना घाइते को पहिचान भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। यो संख्या अझै बढ़न सक्ने बताइएको छ। भूकम्पपछि दक्षिणी फिलिपिन्समा 100 पराकम्प गएका छन्। हिजो बिहान गएको सो भूकम्पले इण्डोनेशिया र जापान सहितका देशमा समेत प्रभाव पारेको छ। भूकम्पपछि सुनामीको त्रासमा हजारौं मानिस विस्थापित भएका छन्। उद्धारकर्ताहरू तटीय शहर र बजारहरूमा राहत सामग्री सहित पुग्न थालेका छन्। भूकम्पका कारण भवनहरू भत्किएका र सड़कहरू चर्किएका छन्। कतिपय स्थानमा पहिरोले बाटो अवरोध गरेको छ। टापुका धेरै हिस्सामा अझै पनि बिजुली र टेलिफोन सेवा अवरूद्ध भएका छन्। भूकम्पले कम्तीमा 2000 घर र 6000 सरकारी विद्यालयहरूमा क्षति पुगेको अनुमान गरिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
2: खेलकुद समाचारको साथमा
6: एलजी लाइट्स गुड।
1: काभा पुरूष भलिबल च्याम्पियनशीप 2026का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। पाकिस्तान भलिबल फेडरेशनको आयोजनामा आगामी असार 17-23 गतेसम्म इस्लामाबादमा हुने प्रतियोगिताका लागि 6 नयाँ खेलाड़ीलाई समेट्दै 12 सदस्यीय टोलीको घोषणा गरिएको हो। नेपाली टोलीको कप्तानी हरिहजुर थापाले सम्हाल्नेछन्। यसैबीच टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन भएको छ। राष्ट्रिय खेलकुद परिषदका मुख्य भलिबल प्रशिक्षक समेत रहेका भट्टलाई पुरूष टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। हवस् त, यसपछि कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन हिँड्न सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दिवशिखर नवीन बिदा हुन्छौ। नमस्कार।
7: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगर इलाजबारीमा सेवा दिइरहनु भएको छ।
7: शंका सभावे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधि द्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खुल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98422267।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: लगै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: निर्मा, तिमी केही चिन्ता नलिजाऊ भाइ, म सम्झाउँछु यसलाई। अनि चिठी त लेख्दै गरौला नि।
1: शीतला सम्झदेऊ है, अनि आफ्नो पनि ख्याल राख।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801। जनक पौडेली, 9852558344 र 0295602048।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदबारीमा डाक्टर उमर बिन नायकद्वारा नियमित 2063 रेट 30-30 शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर कालीमा आउँदै हुनुहुन्छ। नसाका जीवनसकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। उपचार हुने विशेष सेवाहरू नस च्यापिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पाइल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको योनि समस्या, नपुंसकता, बाँझोपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही मित्र 2023 जेठ 30 गते शनिवार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदरी 1 प्रगति टोल खाँदरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 35 75 77 29 5 63 40 र 98 007 00 1 555 यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
7: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। छैटौं पटक मन्त्री परिषद विस्तारसँगै सरकारले पाए पूर्णता। मन्त्रीहरूको वरियतामा समेत फेरबदल। नवनियुक्त गृहमन्त्री गुरूङद्वारा दरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने।
1: राष्ट्रपाको प्रदेश अधिवेशन शुरू। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने। गुटका कारण कांग्रेस विभाजनको संघारमा
3: सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नु पर्ने स्थिति हुन्छ उनीहरूलाई।
1: रेमिटेन्समा ऐतिहासिक वृद्धि। 10 महिनामै 19 खर्ब रूपियाँ भित्रियो। 2.5 महिनामा बर्ड फ्लू संक्रमण 10 जिल्लामा फैलियो। मापदण्ड विपरीत हेडलाइट र हर्न बजाउनेलाई अब कारवाही हुने।
4: पहिलो चोटिकोलाई 500 जरिमाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई 1500 जरिमाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
1: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
5: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोडिनु पर्दछ। शिक्षित पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
6: प्रधानमन्त्री बालेन्द्र शाहले 6 पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने। गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम एसआईभीटी गठन गर्ने। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने। हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने। ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टकृत समूह स्पेशलाइज टीम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब
6: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिनरात काम गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
7: भोलिदेखि टिम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढीमा 3 वर्ष, बढीमा है मैले यहाँ घटेर म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने।
6: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई पाँचौं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आठौं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युतम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानल सहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले साथै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौ सबै प्रदेशमा जनसंगठनको सम्पर्कको। त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौ।
6: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भने 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
9: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हाम्रो पहिले भने जहाँ बर्ड फ्लू देखियो त्यो भाइरस तिरी नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन संक्रमण फैलि नदिनको लागि हामीले प्रयास गर्ने हो। यो विषाणुबाट सर्ने रोग हो। विषाणु अब जसरी पनि सर्न सक्ने भयो, एउटा त संक्रमित चाहिँ पन्छी र पन्छी वर्षको चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जङ्गली चराहरूमा पनि कहिलेकाहीँ समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाई भएर पनि त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्ममा व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
6: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात रिप्रेसन आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र ब्याङ्कले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
4: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिकोलाई चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिकोलाई 1000 र तेस्रो चोटिकोलाई चाहिँ 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
6: ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
1: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
10: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
1: कार्यकर्तामा अनियलता कायमै रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 हार्मनी, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रम, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 15 महाधिवेशनको संघारमा रहेको कांग्रेसमा गुटगत विवाद चरम बिन्दुमा पुगेको छ। संस्थापन र संस्थापन इतर बीचको सदस्यता अध्यावधिक विवादले कांग्रेसमा यस्तो अवस्था आएको हो। सदस्यता अध्यावधिक गर्न थप गरिएको समय सकिने 2 दिन बाँकी रहँदा हालसम्म करिब 5.5 लाखले अध्यावधिक गरेका छन्, जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो। पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
14: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा, डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पसिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। स्वच्छता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
15: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ, जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको 83 सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनेकता लिनु हुँदैन।
14: कंग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए, 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधि गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधि नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिको अभियान चलाएकाले अनिवार्य भनिएको हो, तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिका नाममा क्रियाशील सदस्यता खारिजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनु पर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
16: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभएको। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
14: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरू बीच पटक पटक छलफल भए पनि सहमति भनी जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यता बढ्दै गएको छ। राजनीति विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
10: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
14: कांग्रेसमा गुटको राजनीति नयाँ होइन, 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
17: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरे त हुँदैन।
1: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

0: नेपालको एकमात्र डिटिएच सेवा
1: खुशीको कनेक्सन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
3: जलवायु परिवर्तनका कारण महिलामा पर्ने प्रभाव के होला, असर न्यूनीकरणका लागि के गर्न सकिन्छ होला? नमस्कार, कार्यक्रम हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी लैंगिक समानता र जलवायु परिवर्तनको असर न्यूनीकरणको क्षेत्रमा क्रियाशील दिव्या गुरूङसँग कुराकानी गर्दैछौ।
4: जलवायु परिवर्तनले ल्याएको असर चाहिँ कुनै पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको नि त उनीहरूलाई बुझ्नु उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ। अनि त्यसको ध्यान कम हुँदा रिपर्कसन के हुँदछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातिलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है, यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो, तल त चेन्ज भएको हुँदैन, तल त परिवर्तन आएको हुँदैन, त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर, त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ, लगानी हुनैपर्छ, पैसामा होस्, ज्ञानमा होस्, तरिकामा होस्, उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
3: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेको छैन। महिला, आदिवासी, जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ।
4: त्यहाँ ध्यान पुगेको छैन, के जानुपर्ने त, कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन। होइन, अब जनजाति भन्यो, कहाँको जनजाति, जनजाति पनि धनी गरिब, अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ, कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। होइन, त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ, त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ।
3: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो, अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो। त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भनेलाई
4: अनुसन्धान चाहिँ भएको छ, एकदम मान्छेलाई क्लियर पनि छ, अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ, विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ, तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यहाँ माथि मात्रै भएर नहुँदो रहेछ क्या, मन त एकदमै छ नि गर्नु, तर त्यो सिप पनि चाहिने रहेछ, त्यसमा सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ, तर लगानी पनि चाहिन्छ। हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौँ होइन, तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप हुन्छ, त्यो सिपमा चाहिँ लगानी कम छ, पहिचान गरेपछि त्यहाँ जानु चाहिँ अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
3: यसो जस्तो मानव तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन्? एउटा कुरा फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
4: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो, त्यहाँनिर मिसन यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन, त्यसले गर्दा फर्स्ट एन्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन, तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु अनि पछि काम नगरिकन जे महिला दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो, त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठूलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा त्यो जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
3: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौँ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप, त्यसमा पनि विशेष त लैङ्गिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइरहेको छ कि अथवा त्यो भइरहेको छैन, अब त्यो हुन आवश्यक ठान्नुहुन्छ?
4: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अज्ञान मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्ने रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि, त्यहाँ पनि गेट किपरिङ भइरहेको छ क्या। बारीमै नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
5: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
2: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियताक्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालु आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार।
0: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
2: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रो फेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुफत मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्राइडर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98 1 55 553 र 98 4 23 18 49
3: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भो नानीले
4: किन र काका
3: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
4: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
3: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
4: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी सम्झनुहोस्
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
4: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
3: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार शङ्खुवा सभा
4: प्रोप्राइटर सुनु एन भीम कदाइली
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827
5: नमस्कार स्वयं सेविका दिदी
6: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
6: हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: एमसीएसए कम्प्युटर सेन्टर खादबारी शङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्, सेवाको अवसर।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 66 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: नमस्कारे वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धको बाटो दूरसञ्चार जाने बाटो।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: यता नआऊ है बुहारी, तलै बस, छाछुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: This is Radio Sonkhua Sabha 95.5 MHz.
1: के निष्कर्षमा पुग्यो
2: हाम्रो पहिलो प्राथमिकता जुन चाहिँ हामीले यथावतै कायम राखेको छ तर सरकारसँगको सम्वादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो
1: र अफगानिस्तानमा महिला पक्राउको विरोधमा भएका प्रदर्शनमा तालिबानद्वारा गोली हानिएका विवरण तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। पहिरन सम्बन्धी कड़ा धार्मिक नियम उल्लंघन गरेका महिलाहरू गिरफ्तार गरिएको विरोधमा भएको प्रदर्शनमा तालिबान फौजहरूले बल प्रयोग गर्दा एक महिला र एक बच्चाको ज्यान गएको पश्चिम अफगानिस्तानका स्वास्थ्य स्रोतहरूले बताएका छन्। विवरणहरूमा हेरात शहरमा भएको प्रदर्शन तितरबितर पार्न तालिबान फौजले गोली चलाएको जनाइएको छ। तालिबानले कसैको ज्यान गएको अस्वीकार गरेका छन् र प्रदर्शनकारीले हिजाब लगाउने ईश्वरीय जिम्मेवारीको विपक्षमा उभिएर शान्ति सुव्यवस्थामा खलल पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजन भन्छन् सन् 2021 सत्ता कब्जा गरे यता अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहार सहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथिराजन स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरूष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौ महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबननका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आईडीएफले इजरायली सीमा नजिकैको क्षेत्रमा हमला गरेको जस्तो देखिन्छ र उक्त क्षेत्रमा भीषण विस्फोटनको आवाज सुनिएको थियो। इरान र इजरायल बीच लड़ाई रोक्ने सहमति भएको 24 घण्टा नपुग्दै उक्त घटना भएको हो। चिनिया सेनासँग सम्बन्ध भएको आरोप लगाउँदै वाशिङटनले आफ्नो देशका प्रमुख प्रविधि फर्महरूलाई राष्ट्रिय सुरक्षा जोखिमको सूचीमा राखेपछि बेजिङले संयुक्त राज्य अमेरिकाले चिनिया कम्पनीमाथि दमन गरेको आरोप लगाएको छ। चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाड़ामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनैतिक हस्तक्षेपबारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 वटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यसअघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
4: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
1: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
4: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न, सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
1: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
5: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो सरकार, 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा बस्ने हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
2: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। त्यसैले यो डेटा खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छौँ र सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
1: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
2: होइन, त्यस्तो पनि नबुझौं, त्यसरी पनि नबुझौं। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ र भोलिसम्मको स्थिति सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ कस्तो बन्छ भन्ने कुरालाई निर्धारण गर्ने हो।
1: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नुभयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
2: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा आम नागरिकको कुरा त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौं। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वभौम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ, त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
1: अब यहाँ सत्ता पक्षले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रश्न पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
2: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँ ढाकचोक गर्नु परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्रीज्यू मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ, तर त्यो स्टेटमेन्ट तपाईँको कस्तो कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालयले निकालेको विज्ञप्ति जस्तो यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने यस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले झन् विषयान्तर गर्छ, त्यही कुराहरूले पनि हामीलाई सशंकित बनाएको हो।
6: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने एउटा
2: आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि ती खालको कुराहरू हटिनुपर्छ, किनभने सम्माननीय प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यो एकदम गम्भीर विषय छ, त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौँ।
6: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन, अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
2: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, तर हामीले पनि तपाईँको यसको इनिसिएसन लिइसकेको डेडलक सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलसँग पनि संवादमा छौँ, संवाद सहकार्यमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
1: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई।
7: तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट। फणीन्द्र दाहालबाट।
3: सन् 2021 सत्ता नियन्त्रणमा लिइएता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोसाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोसाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
7: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
9: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: दशमी 10 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: एकैपटक 10,000 सरकारी कर्मचारी विदा गरिँदै पारदर्शी क्लिनचिट बिना नै सुधनलाई फेरि जिम्मेवारी, दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापेको बन्द हुन लागेको विद्यालय बन्यो मावि शीर्षकको शुभ समाचार।
1: विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढ़ाउँदै माध्यमिक तह संचालन गर्न सफल भएको छ। धनकुटाको 24 गाउँपालिका वडा नम्बर 4 फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तहसम्म स्तरोन्नति हुन सफल भएको हो। पहाड़ी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो। 2046 सालमा स्थापना भएको विद्यालय 2076 सालसम्म आइपुग्दा विद्यार्थी घटेर 18 जनामा सीमित भएको थियो। करिब 2057-58 सालसम्म ठिकै विद्यार्थी रहेको उक्त विद्यालयमा त्यसपछि भने द्वन्द बसाईसराई लगायतका कारण विद्यार्थी घट्न थालेका थिए। विद्यार्थी कम भएकै कारण विद्यालय मर्ज गर्नुपर्ने अवस्थामा पुगेको थियो। जब 2077 सालमा सोही विद्यालयका पूर्व विद्यार्थी हेमचन्द्र विश्वकर्मा प्रधानाध्यापकका रूपमा सरूवा भएर त्यहाँ आएपछि विद्यालयको कथा फेरियो। नयाँ प्रधानाध्यापक आएसँगै विद्यालय बन्द हुन नदिने अठोट सहित अभिभावक, शिक्षक र सरकारवाला निकाय एकजुट भए। विद्यालय बन्द गर्नुको साटो विद्यार्थी बढ़ाउँदै माध्यमिक विद्यालयका रूपमा संचालन गर्ने निर्णय गर्दै भर्ना अभियान शुरू गरियो। घर दैलो अभियान गरेर विद्यार्थी बढ़ाउँदै लगे। प्रधानाध्यापक विश्वकर्मा भन्नुहुन्छ, शिक्षक जवाफदेही भए, पारदर्शिता सुशासन कायम गरियो भने विद्यालय चल्दैन भन्नु हुँदैन। हामीले 5 वर्ष ट्रायल गर्यौं भनेर योजना बनायौं। अहिले बन्द हुने अवस्थाको विद्यालयलाई माध्यमिक विद्यालय बनाउन सफल भएका छौं।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो।

0: पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकै पटक करिब 10,000 सरकारी कर्मचारी विदा गरिँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सरकारले एकैसाथ करिब 10,000 निजामती कर्मचारीलाई अवकाशमा पठाउने गरी कानून ल्याउने तयारी गरेको छ। 55 वर्ष उमेर वा सेवा अवधि 30 वर्ष पूरा गरेका निजामती कर्मचारीलाई अवकाशमा पठाउने गृह कार्य सरकारले गरिरहेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा विधेयकको मस्यौदामा कर्मचारीलाई अवकाशमा पठाउन एक पटकलाई विशेष प्रावधान राखिएको छ। ऐन लागू हुने मितिमा 55 वर्ष उमेर पूरा भएका वा सेवा अवधि 30 वर्ष पूरा भएका कर्मचारीलाई अनिवार्य अवकाशको प्रावधान मस्यौदामा राखिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए। त्यो प्रावधान एकपटकलाई हो, त्यसरी अवकाशमा जाने बाहेकका कर्मचारीका लागि भने अवकाशको उमेर हद 60 वर्ष हुनेछ। उनले भने विधेयकले ऐनका रूपमा लिए एकै पटक 10,000 हाराहारी कर्मचारी अवकाशमा जाने निजामती किताबखानाले सरकारलाई जानकारी दिएको छ। प्रत्येक आर्थिक वर्षमा नियमित अवकाशमा जाने कर्मचारीको संख्या 2,000 देखि 3,000 सम्म हुन्छ। किताबखानाको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या 2,211 छ। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अवकाश दिने कानून आए, ती बाहेक 10,000 कर्मचारीले विदा पाउनेछन्। उमेर र सेवा अवधि सम्बन्धी नयाँ प्रावधानको प्रस्ताव राजनीतिक तहबाट आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कर्मचारी प्रशासनको आकार घटाएर चुस्त बनाउने सरकारको चाहना देखिन्छ मन्त्रालयका एक अधिकारीले भने। उनका अनुसार मन्त्रालयले अर्थ मन्त्रालयको राय लिएर विधेयकको मस्यौदा 11 जेठमा कानून मन्त्रालयमा पठाएको थियो, त्यहाँबाट मस्यौदा फिर्ता आइसकेको छैन। बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन 13 चैतमा शासकीय सुधारका कार्यसूची ल्याइएको थियो। त्यसमा प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययितालाई प्राथमिकता दिने जनाउँदै निजामती सेवा विधेयक 45 दिनभित्र तर्जुमा गर्ने भनिएको थियो। त्यसैले यो विधेयकलाई सरकारले उच्च प्राथमिकता दिएको मन्त्रालयका ती अधिकारीले बताए।
4: आजका सबैजसो पत्र पत्रिकाहरूले गृहमन्त्रीमा सुदन गुरूङ फेरि कम ब्याक भएको समाचारलाई मुख्य समाचार बनाएर थापेका छन्। 1.5 महिना अघि सम्पत्ति विवरण र शंकास्पद व्यापारिक कनेक्शनको गम्भीर प्रश्न उठ्दा सुदन गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिँदा धेरैले नयाँ राजनैतिक संस्करण भन्दै स्वागत गरे। तर मंगलबार साँझ शीतल निवासमा तिनै गुरूङले पुनः देशको शक्तिशाली गृहमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदा सुशासनको दावीमाथि ठूलो नैतिक प्रश्न खड़ा भएको छ। सरकार आफैले गठन गरेको छानबिन समितिले गुरूङलाई क्लीन चिट त दियो, तर अध्ययन प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक समेत नगरी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गुरूङलाई गृह मन्त्रालयको साँचो सुम्पिएका छन्। यसैबीच म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुलले विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। यसअघि सुशीला कार्कीको क्याबिनेटमा शिक्षा मन्त्री रहनुभएका पुलले मंगलबार नयाँ मन्त्रालयको नेतृत्व गर्नुभएको हो। पुलले अर्थतन्त्रको इन्जिन भनेकै विज्ञान र प्रवर्धन हो भन्दै बजेट र नीति तथा कार्यक्रममा सरकारको कड़ा आलोचना गर्नुभएको थियो। यसअघि किताब बेच्दै गरेको मान्छेलाई अप्परझट मन्त्री बनाएको टिप्पणी गर्नुभएका उहाँले मन्त्रीका रूपमा आफ्नो दोस्रो इनिङ शुरू भएको बताउनु भएको छ। यसैबीच सुशासनको जगमा उभिएको दावी गर्ने सरकारको सुदन गुरूङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी दिने कदमले केही प्रश्नहरू उठाएको छ। शक्तिशाली व्यक्तिहरूमाथि लाग्ने गम्भीर आरोपहरूलाई मत्थर पार्न सरकारी छानबिन समितिलाई नै वासिङ मेसिनका रूपमा प्रयोग गर्ने पुरानै प्रवृत्तिले अहिले पनि निरन्तरता पाएको टिप्पणी भइरहेको छ। बिचौलियासँगको साठगाठलाई वैधानिकता दिँदा आगामी दिनमा समूहको स्वार्थ र आर्थिक नेक्ससमा जोड़िएका अन्य व्यक्तिलाई कार्यवाही गर्ने नैतिक आधार सरकारले गुमाएको छ। सार्वजनिक भइसकेको स्थायी लेखा नम्बरको विवरण अनुसार गुरूङले अहिलेसम्म राज्यलाई त्यति कर तिरेको देखिएको छैन। सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्तिको वैधानिकता आफै प्रमाणित गर्नुपर्नेमा मूल्यांकन भन्दा कममा घर जग्गा किन्ने र कर नै नतिरी अकुत सम्पत्ति आर्जन गर्ने कार्यलाई राज्यकै समितिले वैधानिकता दिएपछि आगामी दिनमा जो कहिलाई पनि कर छलिएर अवैध सम्पत्ति लुकाएर कानूनको फन्दामा सजिलै उम्कने खतरनाक बाटो खुल्ला भएको टिप्पणी गरिएको छ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको पहिलो र अनिवार्य शर्त मानिने सम्पत्ति विवरण लुकाउने कार्यलाई सामान्य प्राविधिक त्रुटि मान्ने प्रवृत्तिले प्रश्रय पाएको छ। आजको हिमालय टाइम्समा पात्र फेरिए प्रवृत्ति उस्तै छानबिनको सुन पानी छर्केर गृहमा सुदनको कम ब्याक शीर्षकमा समाचार छापिएको छ।
3: यसैबीच नवनियुक्त गृहमन्त्री सुदन गुरूङले दरबार हत्याकाण्डको फाइल खोल्ने घोषणा गरेका छन्। राजीनामा दिएको 49 दिनमा गृह मन्त्रालयमा पुनरागमन गरेका उनले मंगलबार पदभार ग्रहण गर्ने क्रममा दरबार हत्याकाण्डको फाइल बिउताउने घोषणा गरेका हुन्। गृहमन्त्री गुरूङले 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गर्दै अनुसन्धानका क्रममा यसअघि तयार पारिएका प्रतिवेदनहरूको समेत अध्ययन गरिने बताए। 25 वर्ष भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश नै भएको थियो। उक्त हत्याकाण्ड अहिलेसम्म रहस्यमय बनेर रहेको छ। त्यतिबेला गठन भएको उच्चस्तरीय छानबिन समितिले समेत दरबार हत्याकाण्डको विषयमा संशय मेटाउन सकेको छैन। त्यस यता बेला बेलामा हत्याकाण्डबारे सत्य तथ्य छानबिन हुनुपर्ने माग उठ्ने गरेको छ। कार्यभार सम्हाल्दै गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा पनि अध्ययन गर्ने बताए। साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्याउने निर्णय गरेका थिए। पदभार ग्रहणकै क्रममा गृहमन्त्री गुरूङले आफूमाथि जस्तो सुकै आरोप लगाए पनि ठेक्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताएका थिए। दरबार हत्याकाण्डको फाइल खोल्दै सरकार शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहितका विपक्षी दलहरूको निशाना प्रधानमन्त्री बालेन्द्र शाहसँगै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेतर्फ सोझिएको छ। जेठ 19 गते प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मितेको छ भनिदिएको अभिव्यक्तिमा विपक्षी दलहरूले जवाब माग्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। प्रधानमन्त्री शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेका बेला विपक्षीहरूको मागमा अर्थमन्त्री डाक्टर वाग्लेमाथि छानबिनको विषय पनि थपिएको छ। आर्थिक विधेयकमा रहेका करका दर आफू खुशी हेरफेर गरेपछि अर्थमन्त्री वाग्ले विपक्षी दलहरूको निशानामा पर्नु भएको हो। विपक्षी दलहरूले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई बटम लाइन बनाउन थालेका छ। मंगलबार प्रतिनिधि सभाको बैठक शुरू भए लगतै विपक्षी दलका सांसदहरू उठे। सभामुखले समय दिएपछि बोल्दै नेकपा एमालेका सांसद क्षितिज छेवेले अर्थमन्त्रीले आर्थिक विधेयक संसदमा पेश गरिसकेपछि करका दर हेरफेर गरेको भन्दै आपत्ति जनाउनुभयो। प्रधानमन्त्रीपछि विपक्षीको निशानामा अर्थमन्त्री शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: अर्थतन्त्रका बाह्य सूचक मजबूत नागरिक दैनिक खबर लेख्छ। मुलुकको आन्तरिक अर्थतन्त्र दबाव भए पनि बाह्य सूचक भने निकै मजबूत हुँदै गएका छन्। विप्रेषण रेमिटेन्स आप्रवाह वात्तै बढ़ेको छ। चालू खाता शोधनान्तर स्थिति विदेशी मुद्रा संचित तथा वैदेशिक लगानीका सूचकहरूमा देखिएको सुधारले नेपालको अर्थतन्त्र क्रमशः सन्तुलित बन्दै गएको संकेत गरेको छ। यद्यपि दीर्घकालीन आर्थिक स्थायित्वका लागि उत्पादन निर्यात र आन्तरिक लगानी अभिवृद्धिमा अझ बढ़ी ध्यान दिनुपर्ने चुनौती कायम छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालू आर्थिक वर्ष 2082-83 को पहिलो 10 महीनामा नेपालमा 19,16,10,00,00,00 रूपियाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 41.2% बढ़ी हो। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स आप्रवाहले मुलुकको अर्थतन्त्रलाई थप बलियो बनाएको छ। प्रतिवेदन अनुसार 2083 वैशाखमा मात्र 2,57,49,00,00,00 रूपियाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा 1,65,30,00,00,00 रूपियाँ विप्रेषण प्राप्त भएको थियो। एक वर्षको अवधिमा वैशाखको रेमिटेन्स करिब 92 अर्ब रूपियाँले वृद्धि भएको देखिन्छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपा पहिलो महाधिवेशनमा होमिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार एकाध बाहेकका जिल्लामा महाधिवेशन सकिएको छ भने मंगलबारबाट प्रदेश महाधिवेशनको प्रक्रिया शुरू भएको छ। केन्द्रीय महाधिवेशन आगामी असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। उक्त महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू समेत बनाएर रासपाले काम गरिरहेको छ। रासपाका महामन्त्री कविन्द्र बुर्ला कोटीका अनुसार जिल्ला र प्रदेश महाधिवेशनबाट प्रतिनिधि छनौट भएर आउँछन्। स्थानीय तहबाट आउने प्रतिनिधिको अभिलेखीकरण भइरहेको छ। त्यहाँबाट संकलन भएर पनि प्रदेश हुँदै केन्द्रमा आउँछन्। उहाँका अनुसार जिल्ला अधिवेशन लगतै प्रदेश अधिवेशन हुँदैछ। 19 जेठमा सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनेका थिए, जिल्ला र प्रदेश अधिवेशनबाट प्रतिनिधि छनौट भएर आइसकेपछि महाधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। तदर्थबाट वैधानिक संरचनातर्फ रासोपा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
3: नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या बढ़ेसँगै शैक्षिक परामर्श व्यवसाय पनि विस्तार भएको छ। तर शैक्षिक परामर्श दिने उद्देश्यले खोलिएका संस्थाको लगानी सुरक्षा, सेवा गुणस्तर लगायत विषयमा नियमन हुन नसक्दा अनेक प्रश्न उब्जिएका छन्। हाल संघीय शिक्षा तथा खेलकुद मन्त्रालयमा दर्ता भएका 760 र प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय अन्तर्गत दर्ता भएका 522 शैक्षिक परामर्श संस्था सञ्चालनमा छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालका अनुसार यस्ता संस्थाहरूले चिकित्सा, इन्जिनियरिङ, कानून, सीए, नर्सिङ लगायत विधामा अध्ययन गर्न चाहनेलाई सही, सत्य र तथ्यमा आधारित भएर परामर्श दिँदै आएका छन्। पछिल्लो समय शिक्षा तथा खेलकुद मन्त्रालयले दर्ता नवीकरण नभएका शैक्षिक परामर्श संस्थाहरूको सूची गृह मन्त्रालयमा पठाएपछि गृहले सोही अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृहलाई निर्देशन दियो। 95 शैक्षिक परामर्श संस्थामा प्रहरीले छापा मारेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको गृह मन्त्रालयले जनाएको छ। दर्ता नवीकरण बिनै शैक्षिक परामर्श शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
4: आजको गोर्खा पत्र दैनिकमा मनसून भित्रन तम तयार शीर्षकमा मुख्य खबर छापिएको छ। यस वर्षको मनसून भित्रिने समय आउन अब 4 दिन मात्र बाँकी छ। अघिल्लो वर्षदेखि मनसून भित्रिने समय केही दिन पर सर्दै जुन 13 तारीकमा स्थानान्तरण भएको हो। सोही अनुसार आउँदो 1 साताभित्र मनसून भित्रिने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार भारतको केरलामा जुन 4 तारीकमा मनसूनको न्यून चापीय रेखा प्रवेश गरिसकेको छ। त्यहीबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब 10 दिन लाग्छ। मौसमविद रोजन लामिछानेले भन्नुभयो, बंगालको खाड़ीबाट अगाडि बढ़ेको मनसून केरलाबाट अगाडि बढ़ने क्रममा रहेको छ। नेपालको पूर्वी भूभागबाट प्रवेश गर्न सक्छ। शुरूआतमा पूर्वको थोरै भूभागमा मनसून फैलिने सम्भावना रहेको उहाँले बताउनुभयो। गोर्खापत्र दैनिकमा मुख्य खबर छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सोमबार सरकारले निजी क्षेत्रका व्यक्तिहरूको समेत सम्पत्ति विवरण मागेको भन्दै असन्तुष्टि पोखे। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पहिलो चरणमा आर्थिक वर्ष 2062/63 82/83 चैत मशान्तसम्म र दोस्रो चरणमा 2048 सालदेखि आर्थिक वर्ष 2061/62 अवधिमा सार्वजनिक निकायमा रहेका पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन, पुष्ट्याई र छानबिन गर्ने अधिकार दिएको छ। लगानी बोर्ड नेपाल, मिलेनियम च्यालेन्ज अकाउन्ट्स नेपाल, धितोपत्र बोर्ड नेपाल, पारवहन तथा गोदाम व्यवस्था लिमिटेड लगायत सरकारी निकायको संचालक समितिमा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुने व्यवस्था छ। त्यसैका आधारमा अहिले निजी क्षेत्रबाट प्रतिनिधित्व गरेका व्यक्तिहरूको सम्पत्ति पनि छानबिनमा पर्ने भएपछि महासंघले असन्तुष्टि जाहेर गरेको हो। सम्पत्ति विवरण भर्नुपर्ने व्यवस्थाले निजी क्षेत्रमा त्रास शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।
4: प्लास्टिकमा प्याकेजिङ प्रचलनले रोगको जोखिम शीर्षकमा गोर्खा पत्र दैनिकमा खबर छ। खाद्य पदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढ़ेसँगै यसले जनस्वास्थ्यमा गम्भीर जोखिम बढ़ाएको देखिएको छ। सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गर्ने र बिक्री गर्ने प्रचलनले नसर्ने रोगको जोखिम बढ़ाउने विभिन्न अध्ययनहरूले देखाएका छन्। उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा तथा